0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छैन।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ। यस टाइम्सका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।
2: सीधा कुरा प्रष्ट विचार
3: उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 4 गते आइतबार सन् 2026 सेप्टेम्बर 20 तारीक भदौ शुक्ल पक्षको नवमी तिथि।

0: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
0: राष्ट्रको साथ किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
2: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: बाढीबाट विस्थापित रहेका होल्डिङ सेन्टरमा झाडा पखाला र रुगाखुकी फैलिँदै खानेपानी र बसोबासमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। बाढीले घर र जमिन दुवै बगाएपछि बैंकको ऋण के हुन्छ भन्ने प्रश्न।
2: भदौमा 6 अर्ब 35 करोड़को वैदेशिक लगानी प्रतिबद्धता, रोजगारी खोज्दै विदेशिनी युवा घटे।
3: साइबर ठगीको निशानामा युवा पुस्ता 18 देखि 35 वर्षका धेरै पीड़ित, उपहार र चिट्ठाको लोभमा नपर्न अनुरोध।
2: मध्यावधि चुनाव नजिकिँदै गर्दा ट्रम्प प्रशासनद्वारा 25 शीर्ष उपलब्धिको सूची सार्वजनिक। इरानको आणविक क्षमता नष्ट गर्नु विदेश नीतितर्फको मुख्य उपलब्धि भएको दावी।
3: र एसियाडको उद्घाटन समारोहमा चन्द्रबहादुर र मानमतीले बोके नेपालको झण्डा।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुल। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924-5670-925।
4: काया खैरनमा अब खबरको सिलसिला। भोटेकोशी र त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट प्रभावित भएकाहरूलाई राखिएका होल्डिङ सेन्टरमा झाडा पखाला, रुगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा हिजोसम्म 88 जनामा झाड़ा पखाला देखिएको छ भने 270 जना भन्दा धेरैमा रुगाखोकी र ज्वरोको समस्या छ। मन्त्रालयका अनुसार झाड़ा पखाला देखिएका 88 मध्ये 60 नुवाकोट, 20 रसुवा, 10 काठमाडौँ र 8 जना धादिङका होल्डिङ सेन्टरमा रहेका प्रभावित हुन्। त्यस्तै रुगाखोकी र ज्वरोको समस्या नुवाकोटका होल्डिङ सेन्टरमा अलि बढ़ी देखिएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा मात्रै 200 जनामा रुगाखोकी र ज्वरो देखिएको छ। त्यस्तै रसुवामा 50 र काठमाडौँमा 20 जना बाढ़ी प्रभावितमा पनि रुगाखोकी र ज्वरोको समस्या देखिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार अहिलेसम्म देखिएको संख्या रोगको प्रकोप घोषणा गर्नुपर्ने अवस्था भने भइसकेको होइन। बाढ़ी प्रभावित क्षेत्रमा केन्द्रबाट 100 भन्दा बढ़ी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको थियो। त्यसमध्ये 70 जना फर्किसकेका छन्। 30 जना अझै रसुवा, धादिङ र नुवाकोट क्षेत्रका अस्पताल तथा अन्य स्वास्थ्य शिविरमा खटिएका छन्। होल्डिङ सेन्टर तथा त्यस आसपासमा रहेका स्वास्थ्य शिविरबाट प्रभावितको स्वास्थ्य परीक्षण र उपचार भइरहेको मन्त्रालयले जनाएको छ। झाडा पखाला, रुगाखोकी र ज्वरोका बिरामी देखिन थालेपछि स्वास्थ्य कर्मीले विशेष गरी सरसफाई, खानपान र खानेपानीमा ध्यान दिन समेत आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयले विशेष गरी खानेपानी र बसोबासमा सावधानी अपनाउन आग्रह गरेको छ। होल्डिङ सेन्टरमा फैलिँदै झाडा पखाला र रुगाखोकी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: यसैबीच रसुवाको भोटेको छिउँदै आएको विनाशकारी बाढ़ीले घर, व्यवसाय र जमीन समेत बगाएपछि बैंकबाट लिएको कर्जाको अवस्था के हुन्छ भन्ने प्रश्न उठेको छ। बैंकको ऋणको मुख्य आधारका रूपमा रहेको धितो नै नष्ट भएपछि कर्जा असुली कसरी गर्ने भन्ने चुनौती बैंकिङ क्षेत्रमा देखिएको छ। बैंकहरूको प्रारम्भिक अनुमान अनुसार बाढ़ी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले झण्डै 2,42,00,00,000 रूपियाँ कर्जा लगानी गरेका छन्। यसमध्ये जग्गा धितो राखेर कर्जा लिएका ऋणीहरूको संख्या पनि उल्लेख्य छ। घर धितो राखेर लिएको कर्जामा सामान्यतया घरको बीमा हुने भएकाले क्षति भएको अवस्थामा बीमाबाट केही रकम प्राप्त हुन सक्छ, तर जग्गाको बीमा नहुने भएकाले बाढ़ीले जग्गा नै बगरमा परिणत गरिदिएको अवस्थामा बैंकको धितोको मूल्य नै हराउने अवस्था छ। यस्तो अवस्थामा ऋणीबाट कसरी कर्जा असुल गर्ने भन्ने प्रश्न पेचिलो बनेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित ऋणीको अवस्था पनि अझै स्पष्ट भइसकेको छैन। कतिपय ऋणीको घर नै बगाएको र ती व्यक्ति तथा परिवार सम्पर्कविहीन रहेकाले उनीहरूसँग कर्जाका विषयमा छलफल गर्ने अवस्था नै नरहेको एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउनुहुन्छ। ऋणीको घर, व्यवसाय र अन्य सम्पत्ति नष्ट भएको अवस्थामा कर्जाको वास्तविक जोखिम यकिन गर्न बैंकरहरूलाई समय लाग्ने देखिएको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरू प्रसाद पौडेलका अनुसार प्रभावित क्षेत्रमा ठेगाना भएका सबै ऋणीको परियोजना त्यही क्षेत्रमा नरहेको हुन सक्छ। कतिपयले बाहिरको सम्पत्ति धितो राखेर हुन सक्ने भएकाले प्रभावित ऋणीको कर्जालाई एउटै आधारमा हेर्न नमिल्ने उहाँको भनाइ छ। बैंकहरूले आफ्नो तहबाट समग्र मूल्याङ्कन गरेपछि मात्रै कुल नेट लस कति हो भन्ने यकिन हुन्छ, पौडेलले भन्नुभयो। बाढ़ीले घर र जमीन दुवै बगायो, के हुन्छ बैंकको ऋण? कारोबारमा खबर छ।
4: चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा नेपालमा 6,35,00,00,000 रूपियाँ भन्दा बढ़ीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार भदौमा स्वचालित मार्ग अर्थात अटोमेटिक रूट र स्वीकृति प्रक्रिया मार्फत गरी कुल 6,35,15,00,000,000 रूपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको हो। यस अन्तर्गत 136 उद्योग तथा परियोजना स्वीकृत भएका छन्। यो अघिल्लो आर्थिक वर्षको भदौको तुलनामा कम हो। विभागको प्रतिवेदनमा अघिल्लो आर्थिक वर्ष 1982 भदौमा 8.98 अर्ब 70 लाख रूपियाँको वैदेशिक लगानी स्वीकृत भएको देखिएको छ। यद्यपि चालू वर्षमा भने साउनको तुलनामा भदौमा वैदेशिक लगानी प्रतिबद्धता बढ़ेको देखिन्छ। चालू आर्थिक वर्षको साउनदेखि भदौसम्मका पहिलो दुई महिनामा भने कुल 328 परियोजनाका लागि 11.12 करोड़ 40 लाख रूपियाँ वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ। यसैबीच चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या सामान्य घटेको छ। साउन र भदौमा 1,30,483 जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन्। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा श्रम स्वीकृति लिनेको संख्या 5,599 घटेको हो। गएको आर्थिक वर्षको साउन र भदौमा 1,36,082 जनाले श्रम स्वीकृति लिएका थिए। रोजगारी खोज्दै विदेशी युवा घटेको र भदौमा 6.35 अर्ब 35 करोड़को वैदेशिक लगानी प्रतिबद्धता आएको शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसा कमाउने उपाय बारेमा खोजीमेलीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
7: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीबाट विस्थापित रहेका होल्डिङ सेन्टरमा झाडा पखाला र रुगाखोकी फैलिँदै खानेपानी र बसोबासमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, बाढ़ीले घर र जमीन दुवै बगाएपछि बैंकको ऋण के हुन्छ भन्ने प्रश्न, भदौमा 6 अर्ब 35 करोड़को वैदेशिक लगानी प्रतिबद्धता, चालू आर्थिक वर्षको बितेका दुई महिनामा रोजगारी खोज्दै विदेशी युवा सामान्य घटे लगायतका खबर प्रस्तुत गर्यौं।
9: अब बाँकी प्रसंग
2: गाठका कुरा
5: गाठका कुरा
1: गाँठ कसरी कमाउने भन्ने विषयमा अनेक किताब लेखिए लेखिँदैछन् र अझै लेखिनेछन्। ती किताबमा पैसा कमाउने योजना र उपायहरू पढ्न पाइन्छ। तर रमाइलो कुरा, यस्ता किताब लेख्ने अधिकांश लेखक गरीब थिए। किताब धेरै बिक्री भएपछि केही लेखक धनी पनि भए, तर ती किताब पढेर र सल्लाह मानेर सयमा एकजना पनि धनी भएको छैन। किनकि गाँठ कमाउने कुनै फर्मुला छैन। त्यसो भए गाँठ कसरी कमाउने त? उज्यालोको युट्युब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको पाँचौं भागमा गाँठ कमाउने उपाय प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिलसिना।
9: गाँठ कमाउने मानिससित दुई कुरा भेटिन्छ, सिप र श्रम। पहिले सिपको कुरा गरौं। तपाईसँग सिप छ भने गाँठले तपाईलाई खोजिरहेको हुन्छ। त्यसैले सिप सिक्नु र दक्ष हुनु गाँठ कमाउने पहिलो शर्त हो। प्राविधिक काम गर्ने सिप अथवा इलेक्ट्रिसियन, प्लम्बर, फेसन डिजाइन, टेलरिङ, ब्युटिसियन जस्ता सिप छन् र अरू भन्दा दक्ष हुनुहुन्छ भने गाँठ तपाईँको पछि पछि हिँडिरहेको हुन्छ। तर सिप छ भनेर बाटोमा उभिँदैमा गाँठ खल्तीमा आउँदैन। सिप देखाउन श्रम गर्नुपर्छ, अनि मात्र गाँठले तपाईँलाई पत्याउँछ। सिप आफैमा पैसा होइन, पैसा कमाउने क्षमता हो। यहाँ एउटा महत्वपूर्ण अर्थशास्त्रीय कुरा छ। धेरै घण्टा काम गर्दैमा धेरै पैसा आउँदैन। तपाईँले 8 घण्टा लगाएर गर्ने काम अरू कसैले 3 घण्टामा गर्छ भने उसको कमाई तपाईँको भन्दा तेब्बर हुन्छ। सजिलो भाषामा भन्दा, सबै काम अलिअलि जान्ने भन्दा, एउटा काम राम्रोसँग जान्ने व्यक्तिको कमाई धेरै हुन सक्छ। सिप र श्रम धेरैले गाँठ कमाउने सजिलो बाटो हो, तर गाँठ भएकाहरूले चाहिँ थप गाँठ कमाउन व्यापार व्यवसाय गर्छन्। व्यापार व्यवसाय गर्नु भनेको मानिसको आवश्यकता पत्ता लगाएर वस्तु वा सेवा बेच्नु हो। तर यसमा अनेक चुनौती छन्। पालिकामा दर्ता हुने, करमा दर्ता गर्ने, प्रतिस्पर्धीले के बेच्दैछ भनेर पत्ता लगाउने, ग्राहक पटाउने र ग्राहकलाई चाहिएका मालमत्ता जम्मा गर्ने। व्यापार व्यवसायमा माग, लागत, मूल्य, प्रतिस्पर्धा र जोखिमको हिसाब गर्नुपर्छ। मानौ तपाईँले 1 महिनामा 1,00,000 रुपियाँको सामान बेच्नुभयो। यसको अर्थ 1,00,000 रुपियाँ कमाई भयो भन्ने होइन। सामान किन्न लागेको खर्च, भाडा, तलब, बिजुली, कर र अरू खर्च घटाएपछिको बाँकी रकम मात्र नाफा हो। बिक्री हुनु र नाफा हुनु फरक कुरा हो। अनि गाँठ भएका केहीले व्यापार व्यवसायको साटो लगानी गर्छन्। आफ्नो पैसालाई आफैले पैसा कमाउने काममा लगाउने उपाय हो सुरक्षित लगानी। बैंकमा सामान्य र स्थिर ब्याजदरमा निक्षेप राख्ने, बैंक, वित्तीय संस्था र सरकारले जारी गरेका ऋण पत्र अथवा डिबेन्चर किन्ने सुरक्षित लगानी हुन् भने जोखिम बोल्नेहरूले सेयरमा लगानी गर्छन्। पैसा कमाउने कुनै एउटा सूत्र छैन। कमाउनेले आलु र साग बेचेर पनि कमाएका छन्। रातारात धेरै कमाउन खोज्दा सुन चाँदीको कारोबार गर्नेहरू पनि टाट पल्टेका छन्। जहाँ पैसा छ त्यहाँ जोखिम छ, चुनौती छ र भएको पैसा गुम्ने चिन्ता पनि छ। आफ्नो सिप, श्रम, क्षमता, समय र जोखिम हेरेर जागिर, व्यवसाय र लगानी गरेर पैसा कमाउन सकिन्छ। तर कमाएको पैसा चलाउन पनि सिप चाहिन्छ। गाँठ चलाउने सिप भएन भने आफ्नो खल्तीको गाँठ उफ्रेर अर्कैको खल्तीमा पुग्छ भन्ने त तपाईँलाई थाहै छ।
4: गाँठका कुरा श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। साइबर अपराधबाट ठगिनेको संख्या दैनिक बढ़िरहेको प्रहरीको केन्द्रीय तथ्याङ्कले पुष्टि गरेको छ। साथै उपहार र चिट्ठाको लोभमा नपर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आग्रह समेत गरेको छ। पछिल्ला 5 आर्थिक वर्षमा 72,881 जनाले आफू साइबर ठगीमा परेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले इन्टरनेट, कम्प्यूटर र मोबाइलबाट हुने कारोबार बढ़ेसँगै साइबर स्क्याम, ठगी, साइबर बुलिङ, चरित्र हत्या तथा सामाजिक सञ्जाल मार्फत हुने गैर कानूनी गतिविधि बढ़ेका बताउनुभयो। सामाजिक सञ्जाल, अनलाइन कारोबार तथा डिजिटल माध्यमको प्रयोग बढ़ेसँगै साइबर अपराधका घटना समेत बढ़िरहेका छन्। ठगीमा परेका व्यक्तिले रकम गुमाउनुका साथै व्यक्तिगत विवरण तथा डिजिटल खाता समेत जोखिममा पर्ने गरेको छ। वरिष्ठ अधिवक्ता तथा प्राध्यापक प्राडा गान्धी पण्डितले साइबर अपराध बढ्नुमा सामाजिक सञ्जालको तीव्र विस्तारसँगै त्यसलाई व्यवस्थित नियमन र नियन्त्रण गर्ने कानूनी तथा प्राविधिक संयन्त्र कमजोर रहनु मुख्य कारण रहेको बताउनुहुन्छ। त्यसै गरी साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी दिलीप कुमार गिरीले लटरी परेको भन्दै बधाई दिने वा वाट्सएपमा च्याट गरी पार्सल पैसा वा सुन पठाइदिने प्रलोभनमा पार्ने ठगीमा प्राय गाउँका सोझा साझा तथा लोभमा फस्ने मानिसहरू पीड़ित हुने गरेका छन्। ब्यूरोका अनुसार अनलाइन सपिङमा प्री पेमेन्ट गराएर ठग्ने, त्यसै गरी कनेक्ट आईपीएस बन्द हुने भन्दै केवाईसी अपडेटका नाममा ओटीपी माग्ने जस्ता ठगीमा सामान्य नागरिकदेखि पढे लेखेका बैंकका कर्मचारी, प्रशासनिक सेवाका उच्च पदस्थ कर्मचारी, प्रहरी कर्मचारी र न्यायाधीशसम्म पीड़ित हुने गरेका छन् भने 18 देखि 35 वर्षका उमेर समूहको युवाहरू बढ़ी पीड़ित हुने गरेका छन्। साइबर ठगीमा परेका व्यक्तिले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिन सक्ने व्यवस्था रहेको छ। साइबर ठगीको निशानामा युवा पुस्ता शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
10: काठमाडौँको थापाथलीमा रहेको पालपाली भोजनालयमा अहिले पनि तन्दुरीको भट्टी बल्दैन। सबैभन्दा धेरै बिक्री हुने तन्दुरी मात्रै नभई फ्राई, आलु, चिकन जस्ता परिकार पनि पाइँदैनन्। ग्राहकले अर्डर गरिहाले भने जवाब आउँछ ग्यास नभएर बनाउन पाइएको छैन। ग्यास अभावका कारण संचालक कृष्ण पाण्डेले रेस्टुराँको झण्डै आधा मेनु नै हटाउनु भएको छ। ग्यासमा धेरै पकाउनु पर्ने र फ्राई गर्नुपर्ने परिकार बन्न छाडेको उहाँले बताउनुभयो। ग्यास अभावका कारणले व्यापार घाटा हुन थालेपछि केही दिन अघि पाण्डे सहितका व्यवसायीले समूह बनाएरै हेटौँडा र बिरगंजसम्म पुगेर केही ग्यास ल्याए पनि तर पटक पटक भने ग्यास ल्याउन नसकेपछि उहाँले मेनु नै कटौती गर्नुभयो। एकपटक हेटौँडा पुगेर ग्यास ल्याइयो तर घरिघरि ल्याउन सकिन्न। उहाँले भन्नुभयो अब ग्यास नभएर व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको छ। ग्यास अभावसँगै रेस्टुराँको व्यापार पनि घटेको उहाँको भनाइ छ। तर घरबाट कर्मचारीको तलब, बिजुली पानी लगायतका नियमित खर्च भने रोकिएका छैनन्। ग्यास अभाव भएको भन्दै काठमाडौँ उपत्यकाका धेरै रेस्टुराँले मेनु घटाउन थालेका छन्। धेरै ग्यास बढ़ी खपत हुने परिकार, स्टिम मोमो, तन्दुरी र फ्राई आइटम कटौती गर्नु परेको व्यवसायीको भनाइ छ। केही व्यवसायीले विकल्पमा दाउरा र विद्युतीय उपकरण खोज्न थालेको समेत बताएका छन्। ग्यास अभावका कारण रेस्टुराँ व्यवसाय प्रभावित भए पनि पछिल्लो समय आपूर्ति केही सहज हुँदै गएको होटल संघको भनाइ छ। ग्यास अभावले रेस्टुराँका मेनु कटौती, कान्तिपुरमा खबर छ।
4: कायक हिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बाढी र डुबानबाट बच्न के गर्ने?
12: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
11: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
12: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
11: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
12: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो,
1: डिस्क हो खुशीको कनेक्सन।
0: कृषि मन्त्र नार्क सँग
2: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भालेहात्ती रोनाल्डोको करेन्ट लागेर ज्यान गएको छ। शनिबार हिजो बिहान मृत फेला परेको रोनाल्डोको पोस्टमार्टम पछि करेन्ट लागेर मृत्यु भएको पुष्टि भएको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले पोस्टमार्टमबाट रोनाल्डोको मृत्यु करेन्ट लागेर भएको पत्ता लागेको बताउनुभयो। उहाँका अनुसार पोस्टमार्टम पूरा गरी दाडा निकालेर हात्तीको अन्तिम संस्कार समेत गरिसकिएको छ। 20,000 ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै रोनाल्डो मृत भेटिएको हो। यो क्षेत्रमा निकुञ्ज सुरक्षाका लागि नेपाली सेनाको पोस्ट समेत छ। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनका अनुसार सुरक्षा पोस्टमा विद्युत पुर्याउन लगिएको इन्सुलेटेड तार रोनाल्डोले चपाएको बताइएको छ। घटनास्थलको अवस्था हेर्दा तार चपाउने क्रममा करेन्ट लागेको उहाँको भनाई छ। खोरसोरमा रहेका धेरै पोथी हात्तीले रोनाल्डोबाट गर्भधारण गरी छावा जन्माएका छन्। अधिकृत पुनका अनुसार निकुञ्जमा भएको अभिलेखका आधारमा प्रजनन केन्द्रमा जन्मिएका झण्डै 70 देखि 71 छावा मध्ये 33 रोनाल्डोका सन्तान हुन्। झण्डै 25 वर्ष अघि सौराज क्षेत्रमा देखिन थालेको यो हात्तीलाई स्थानीयले रोनाल्डो नाम दिएका थिए। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनाव नजिकै गर्दा आफ्नो प्रशासनका 25 शीर्ष उपलब्धि सार्वजनिक गर्नुभएको छ। ट्रम्पले आप्रवासन, अर्थतन्त्र, व्यापार, सुरक्षा र विदेश नीति सहित विभिन्न क्षेत्रमा आफ्नो प्रशासनले महत्वपूर्ण काम गरेको दावी गर्नुभएको अमेरिकी संचार माध्यमले जनाएका छन्। उहाँले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत लामो सूची सार्वजनिक गर्नुभयो। ट्रम्पले अमेरिकाले इतिहासकै सबैभन्दा सुरक्षित सीमा सम्बन्धी उपलब्धि हासिल गरेको र पछिल्लो 16 महिनामा अमेरिकामा गैर कानूनी आप्रवासी प्रवेश शून्यमा झारेको दावी गर्नुभएको छ। उहाँले शरणार्थी प्रवेशमा पनि ठूलो कटौती गरिएको बताउनुभयो। विदेश नीतितर्फ ट्रम्पले इरानको आणविक क्षमता नष्ट गरिएको र इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न नसक्ने अवस्था सुनिश्चित गरिएको दावी गर्नुभएको छ। इरानसँगको युद्ध र त्यसले अमेरिकी इन्धन तथा अन्य वस्तुको मूल्यमा पारेको प्रभाव भने मध्यावधि निर्वाचन अघि ट्रम्प प्रशासनका लागि प्रमुख राजनैतिक विषय बनेको छ।
4: अब खेल खबर। जापानको आइची नागायोमा आयोजना भएको विश्व एसियाली खेलकुद प्रतियोगिताको हिजो औपचारिक उद्घाटन भएको छ। उद्घाटन समारोहमा नेपालका तर्फबाट बक्सर चन्द्रबहादुर थापा मगर र महिला कबड्डी खेलाड़ी मानमती विष्टले राष्ट्रिय झण्डा बोकेर मार्च पास्ट गरेका छन्। थापा मगरले गएको वर्ष सम्पन्न विश्व बक्सिङ च्याम्पियनशीपमा काँस्य पदक जितेका थिए। मानमती विष्ट सन् 2023 चीनको हाङझाउमा सम्पन्न 19 एसियाली खेलकुदमा काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी सदस्य हुन्। यसपटकको एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार नेपाली टोलीमा 57 महिला र 78 पुरूष खेलाड़ी छन्। नेपाली खेलाड़ीले एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, पौडी, कबड्डी, सुटिङ, भारोत्तोलन, जुडो, ब्याडमिन्टन लगायत विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्।
3: अब केही खबर संक्षेपमा। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका 2 रिप नजिकै छारे भीरमा पहिरो खस्दा सड़क अवरूद्ध छ। हिजो पहिरोसँगै ढुंगा खसेपछि झण्डै 100 मिटर सड़क अवरूद्ध हुँदा गाड़ी आवागमन बन्द भएको छ। पहिरोका कारण करिडोर हुँदै आवाजत गर्ने यात्रु तथा गाड़ीहरू बीच बाटोमै रोकिएका छन्। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सड़क खुलाउन पहल भइरहेको बताउनु भएको छ। यसैबीच आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखा अनुसार हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा तराईका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
4: संविधान जारी भएको 11 वर्षपछि हिजो मनाएको संविधान दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीदेखि दलका प्रमुख नेतासम्मले संविधानको रक्षा र उपलब्धिको संरक्षणसँगै यसको कार्यान्वयन, समीक्षा र संशोधनको बहसमा जोड़ दिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन आह्वान गर्नुभएको छ भने प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षर छ र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रमुख दलका नेताहरूले भने संविधानको समीक्षा र संशोधनदेखि त्यसका उपलब्धिलाई जनजीवनसँग जोड्नुपर्ने विशेषज्ञका फरक धारणा अघि सारेका छन्।
3: कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजो देशका 53 जिल्लाका 3,396 वडामा वडा अधिवेशन भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्ति अनुसार अधिवेशन प्रारम्भ भएका जिल्लाहरूबाट वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन्। यसैबीच पुनर्गठन बहस चलाएको एमाले धमाधम बैठकमा केन्द्रित रहेको छ।
4: अर्थमन्त्री डाक्टर श्रोणिङ वागले भारतको 3 दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किनु भएको छ। स्वदेश फर्कनु अघि हिजो उहाँले नयाँ दिल्लीमा भारतका लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई सम्बोधन गर्दै नेपालमा लगानी र व्यापारका अवसरको खोजी र विस्तार गर्न आह्वान गर्नुभएको छ। मन चिन्नु आफ्नो, बानी चिन्नु अर्काको।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: बाढ़ीबाट विस्थापित रहेका होल्डिङ सेन्टरमा झाडा पखाला र रुखाखोकी फैलिँदै खानेपानी र बसोबासमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। बाढ़ीले घर र जमिन दुवै बगाएपछि बैंकको ऋण के हुन्छ भन्ने प्रश्न।
3: भदौमा 6,35 अर्ब करोड़को वैदेशिक लगानी प्रतिबद्धता। चालू आर्थिक वर्षको 2 महिनामा रोजगारी खोज्दै विदेशी नै युवाको संख्या केही घट्यो।
4: साइबर ठगीको निशानामा युवा पुस्ता, 18 देखि 35 वर्षका धेरै पीड़ित, उपहार र चिट्ठाको लोभमा नपर्न अनुरोध।
3: मध्यावधि चुनाव नजिकै गर्दा ट्रम्प प्रशासनद्वारा 25 शीर्ष उपलब्धिको सूची सार्वजनिक। इरानको आणविक क्षमता नष्ट गर्नु विदेश नीतितर्फको मुख्य उपलब्धि भएको दावी।
4: र एसियाडको उद्घाटन समारोहमा चन्द्रबहादुर र मानमतीले बोके नेपालको झण्डा।
3: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिकामा छ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन संसदमा कतिपय सांसदले आफ्नै दललाई गर्ने खबरदारी अनि सरकारको सकारात्मक आलोचना सँगसँगै अरू कतिपयलाई यो विषय मन नपरेको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ एक कुल मानिस यस्तै एकजना महिला सांसदको फोटो ब्यानर बोकेर हल्ला खल्ला गर्दैछन् अनि उनीहरू भन्दैछन् सांसद भएर मान्छे जस्तो बेहोरा देखाउने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: संविधान जारी भएको 11 वर्ष हुँदा पनि कार्यान्वयन कमजोर, मौलिक हक संविधानमै सीमित भएको सरकारवालाको भनाई।
1: कडाईबाट 3.5 अर्बको कृषिजन्य उपज निर्यात, कृषि र पशुजन्य उपजको निर्यात बढ्यो।
0: कर्णाली करिडोरको छारे भीरमा पहिरो खस्दा सड़क अवरूद्ध, यात्रु र सवारी साधन बीच बाटोमै हलपत्र।
1: र एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने। हिमाल पहाड तराई जोड्छौ सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np को साथै बर्दियाको रेडियो टाइगर सम्वाद एफएम, त्यसै गरी जाजरकोटको रेडियो हाम्रो समावेशी बर्दियाको रेडियो सम्वाद एफएम गुरु गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। संविधान जारी भएको 11 वर्ष हुँदा पनि यसको कार्यान्वयन ठिक तरिकाले हुन नसकेको सरकारवालाहरूले बताएका छन्। संविधान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरमा गरेको कार्यक्रमका सहभागीले संविधानले सुरक्षित र संरक्षित गरेका अधिकारहरू नागरिकले अझै राम्रोसँग उपभोग गर्न नपाएको बताएका हुन्। संविधानमा मौलिक हकको व्यवस्था गरे पनि नागरिकले यो अधिकार उपभोग गर्न पाएका छैनन्। आवश्यक कानून र नियमावली नबन्दा बनेका कानूनको पनि प्रभावकारी कार्यान्वयन नहुँदा कतिपय अधिकार कागजमै सीमित भएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका प्रदेश प्रमुख गेराज जोशीले संविधानले सुनिश्चित गरेका नागरिकका अधिकारको प्रभावकारी कार्यान्वयनमा जनप्रतिनिधिले पनि ध्यान दिनुपर्ने बताउनु भएको छ। उहाँले जनप्रतिनिधिको भूमिका विकास निर्माण सँगसँगै सुशासन र जनउत्तरदायी शासन कायम गर्नेतर्फ पनि केन्द्रित हुनुपर्ने बताउनुभयो। संविधानले नागरिकका अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्रै नागरिकले त्यसको अनुभूति गर्न सक्ने प्रदेश प्रमुख जोशीको भनाई छ। यस्तै मुख्यमन्त्री मंगल बहादुर शाहीले अबको जिम्मेवारी र कार्यभार सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ़नुपर्ने बताउनु भएको छ। उहाँले यसका लागि प्रदेश सरकार सबैसँग सहकार्य र हातेमालो गरेर अघि बढ़ने पनि बताउनुभयो। संविधान जारी भएको 11 वर्ष पूरा भएको अवसरमा मंगलगढ़ी चोकबाट प्रभात फेरी सहित वीरेन्द्रनगर बजार क्षेत्र परिक्रमा गरी जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रम गरिएको थियो। कार्यक्रममा कर्णाली झल्काउने विभिन्न लोक संस्कृति प्रस्तुति राखिएको थियो। कार्यक्रममा सभामुख नन्दा गुरूङ, वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मनमाया ढकाल लगायतले संविधानको मर्म अनुसार सामाजिक न्याय, सुशासन र विकासलाई राम्रोसँग अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाली जनताको 7 दशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधान सभाबाट 2072 साल असोज 3 गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो।
1: कर्णाली प्रदेश सरकारले कृषिको व्यवसायीकरण मार्फत प्रदेशको रूपान्तरण गर्ने लक्ष्यसहित कृषि क्षेत्रलाई प्राथमिकता राखेको छ। कृषिको आधुनिकरण, यन्त्रीकरण, उत्पादन लागत न्यूनीकरण तथा उत्पादन र उत्पादकता अभिवृद्धि गर्ने योजनाको साथ कार्यान्वयनमा ल्याइएको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बताएको छ। कृषि लक्षित योजना तथा कार्यक्रम बढ़ाएसँगै यसको कार्यान्वयनको लागि बजेट समेत वृद्धि गरिएको छ। प्रदेशमा प्राङ्गारिक तथा व्यवसायिक कृषि उत्पादन र उत्पादकता वृद्धिमा जोड़ दिएको छ। खेती योग्य बाँझो जमीनको उपयोग तथा कृषि पेशाप्रति युवाको आकर्षण बढ़ाउन प्रोत्साहन गर्ने कार्यक्रम समेत ल्याइएको छ। 2 हेक्टर भन्दा बढ़ी जमीनमा कृषि व्यवसाय तथा फलफूल खेती गर्ने सहकारी फर्म कम्पनी र कृषि समूहलाई लागत सहभागिताको आधारमा अनुदान दिने व्यवस्थालाई परिमार्जन गरी ब्याज अनुदान कार्यक्रम गर्न 10.22 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। यसै गरी कर्णाली प्रदेशले गत आर्थिक वर्षमा 3.5 अर्ब रूपियाँ भन्दा बढ़ीको कृषि उपजन्य उपज कर्णाली प्रदेश भन्दा बाहिर निर्यात गरेको छ।
0: यस्तै प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा 3.64 अर्ब रूपियाँ बराबरको कृषिजन्य उपज प्रदेश बाहिर निर्यात भएको छ। खाद्यान्न, दलहन, फलफूल, अदुवा, बेसार, आलु, मह र च्याउ गरी 77,495 मेट्रिक टन कृषि सामग्री निर्यात गरिएको मन्त्रालयका योजना महाशाखा प्रमुख तिलक पाण्डेले बताउनुभयो। गत वर्ष मन्त्रालयले व्यावसायिक फलफूल बगैंचा स्थापना कार्यक्रम मार्फत 88,000 बिरूवा वितरण गरी करिब 300 हेक्टर क्षेत्रफल विस्तार गरेको जनाएको छ। यसबाट 45 भन्दा बढ़ी कृषक समूह र 2,150 घरधुरी लाभान्वित भएका छन्। मन्त्रालयले 6 वटा बैंक मार्फत 481 जना कृषकलाई 1.15 करोड़ रूपियाँ ब्याज अनुदान उपलब्ध समेत गराएको छ। यस्तै दुग्ध उत्पादक 1,992 कृषकलाई प्रति लिटर प्रोत्साहन अनुदान बापत 1,04,31,000 वितरण गरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ। यस्तै 195 साना सिंचाई योजना निर्माण तथा मर्मत मार्ग भई 555 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार भएको पनि मन्त्रालयले जनाएको छ। प्रदेशमा 310 सहकारी मार्फत 11,34,00,00,000 रूपियाँ भन्दा बढ़ी रकम परिचालन भएको छ भने 1,065 जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
1: कर्णाली करिडोर अन्तर्गत सर्केगाड गाउँपालिका 2 रिप नजिकै छारे भिरमा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। पहिरोसँगै ठूलो ढुंगा खसेपछि करिब 100 मिटर सड़क अवरूद्ध हुँदा करिडोरमा सवारी साधन आगमन ठप्प भएको हो। पहिरोका कारण करिडोर हुँदै आवाजात गर्ने यात्रु तथा सवारी साधन बीच बाटोमै रोकिएका छन्। सड़कमा ठूला ठूला ढुंगा खसेकाले तत्काल सड़क खुलाउन कठिनाई भएको छ। जिल्ला सदरमुकाम सिमीकोटमा आज सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदाञ्चली गाउँपालिकाबाट त्यहाँ पुग्न लागेका 27 भन्दा बढ़ी नागरिकको समेत बाटोमै अलपत्र परेर अदाञ्चली गाउँपालिका जान समेत रोकिएको गाउँपालिका वडा नम्बर 2 अध्यक्ष कमल बुढाले बताउनुभयो। आफू श्रीमतीको कानको उपचारका लागि हिजो बिहानै गाउँबाट सिमीकोटतर्फ आएको तर छारे भीरमा पहिरो खसेपछि बाटोमै रोकिनु परेको बताउनुभयो। यता प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सड़क खुलाउने पहल भइरहेको बताउनु भएको छ। उहाँका अनुसार सड़कमा ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्रै सड़क खुलाउन सम्भव नभएको बताउनुभयो। सड़क खुलाउने विषयमा सड़क विभागको प्रतिनिधि अदाञ्चली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आज बिहानैबाट सड़क खुलाउने काम शुरू गर्ने तयारी भएको बताउनुभयो। करिब 100 मिटर सड़क क्षेत्रमा ठूला ढुंगा थुप्रिएकाले हटाउनु पर्ने अवस्था रहेको छ। दुईतर्फ सड़क खुलाउन सम्भावना नदेखिएका कारणले स्काभेटर लगायतका अन्य सामग्री मनाउनु पर्ने भएकाले आज नै सड़क खुलाउने तयारी समेत भएको बताएको छ। करिडोर अन्तर्गत हुम्लाका नागरिकले आवाजसँगै उपचार खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको समेत समस्या झेल्नु परेको छ।
0: सल्यानमा पछिल्लो 6 वर्ष यता पुल सड़क अस्पताल खानेपानी र विद्युत सहित दर्जनौ योजना ठेकेदार तथा सम्बन्धित निकायको लापरवाहीका कारण अलपत्र परेका छन्। योजना अधुरै रहँदा स्थानीय स्वास्थ्य उपचार खानेपानी र यातायात सेवाबाट वञ्चित हुनुका साथै सरकारी बजेट समेत खेर गइरहेको छ। सम्बन्धित कार्यालयले पटक पटक म्याद थपे पनि डिजाइन समस्या बजेट अभाव र ठेक्का रद्दका कारण अधिकांश योजना अझै पनि अघि बढ़न सकेका छैनन्। सड़क विभाजन कार्य दाङले आर्थिक वर्ष 78-79 शारदा नगरपालिका 1 श्रीनगरदेखि वडा नम्बर 12 जोड्न शारदा नदीमा पक्की पुल निर्माणका लागि 8 करोड़ रूपियाँ बजेट विनियोजन गरे पनि काम भने हुन सकेको छैन। पुलका पिल्लर जडान गर्न अनुमान जमीन मुनि 27 मिटर गहिरासम्म ड्रिल गर्नुपर्ने थियो तर जमीन मुनि ठूलो चट्टान परेपछि निर्माण कम्पनीले ड्रिल गर्न सकेन। काम शुरू गरेको 4 महिना नबित्दै पुल निर्माण रोकिएको छ। त्यसपछि निर्माण कम्पनीले डिजाइन परिवर्तनका लागि सड़क डिभिजन कार्यालय दाङमा माग गरेको थियो। कार्यालयमा पनि डिजाइन परिवर्तन गर्न सहमत भएर प्रक्रिया अघि बढ़ेको भए पनि पुनः बीचमै रोकेर काम अलपत्र परेको छ। कार्यालयले पक्की पुल निर्माणका लागि पटक पटक म्याद थप गर्ने गर्दै आएको छ। सलाइनमा पछिल्लो 6 वर्ष यता 1 करोड़देखि 20 करोड़ रूपियाँसम्मका ठूला साना गरी दर्जन योजना अलपत्र परेका छन्। ठेकेदार तथा सम्बन्धित कार्यालयको लापरवाहीका कारण योजना वर्षसम्म अधुरै रहेको स्थानीयको गुनासो छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: तराई तथा पहाड़ी भूभागमा गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढ़ने गर्दछ, त्यसैले सर्पदंशबाट बच्नका लागि सचेत बनाऊ।
3: सर्पहरू प्राय झाडी, घाँस, ढुङ्गाको काप, काठको थुप्रो र जमिन तथा भित्ताका प्वालहरूमा लुक्छन्। यस्ता ठाउँमा जाँदा सावधानी अपनाउनु पर्छ। विशेष गरी गर्मी मौसम र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकोले यो बेला बढी सतर्कता अपनाउनु पर्छ।
2: जंगल, खेतबारी वा सर्पको जोखिम भएको ठाउँमा जाँदा लामो बुट, मोटो मोजा र लामो प्यान्ट लगाउनु पर्छ। खुल्ला खुट्टा हिँड्नु हुँदैन। तराई मधेसतिर भुइँतला वा ढोका बाहिर आँगन पोलिसीमा राखिएका जुत्ता वा बुट भित्र सर्प लुकेर बसेको हुन सक्छ। त्यसैले जुत्ता बुट निकालेर लाउनु अगाडि ध्यान पुर्याउनु पर्छ।
3: झाडी वा अँध्यारो ठाउँमा हात खुट्टा राख्नु अघि राम्ररी जाँच्ने, ढुङ्गा वा काठ पल्टाउँदा सावधानी अपनाउने किनभने

0: सकेसम्म पलङ वा खाटमा मात्र सुत्ने,
1: आफ्नो क्षेत्रमा पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, विषालु र अविषालु सर्पहरूको भिन्नता बारे आधारभूत ज्ञान राखिराख्नुपर्छ,
0: खेतमा काम गर्दा हातले घाँस वा बाली नभाँच्ने, बरु लाठी वा औजारको प्रयोग गर्ने, खेतबारीको झाडीमा सर्प लुकेको हुन सक्छ, पोखरी तलाव खोला नदी नालामा विषालु सर्प पनि हुन सक्छन्, यस्ता स्थानमा पौडी खेल्दा खोला तर्दा सावधानी अपनाउने,
1: सर्पदंश भएमा के गर्ने भन्ने प्राथमिक उपचार बारे जानकारी राख्ने, नजिकैको स्वास्थ्य चौकी सर्पदंश उपचार केन्द्र वा अस्पतालको सम्पर्क नम्बर राख्ने, सर्पदंशको जोखिम भएको ठाउँमा जाँदा एन्टिभेनम विषालु सर्पको विष विरूद्धको औषधि उपलब्ध हुने ठाउँको बारेमा जानकारी राख्ने,
0: यति सावधानी अपनाउँदा अपनाउँदै पनि सर्पले टोकिहालेमा
1: शान्त रहने, धेरै हिँडुल नगर्ने, विष फैलन सक्छ,
0: दंश भएको अर्थात टोकेको ठाउँलाई तल छाडेर राख्ने, त्यो ठाउँलाई नचलाइराख्ने,
1: तुरन्त नजिकैको स्वास्थ्य चौकी सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
0: सर्पले टोकेको ठाउँमा कपडा तथा डोरीले कसेर नबाँध्ने, सुस्ने वा काट्ने जस्ता गलत उपाय नअपनाउने, चारफुक गर्नतिर समय खेर नफाल्ने,
1: नेपाल रेडियो सोसाइटीद्वारा जनहितमा जारी सन्देश।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप झैं।
3: पानी बग्ने, गुप्तांग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मुनपानी चोक सुर्खेत, सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98856 56455।
6: रेडियो भेरी
7: एफएम।
5: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले संविधान जारी भएको 11 वर्ष हुँदा पनि कार्यान्वयन कमजोर, मौलिक हक संविधानमा सीमित भएको सरकारवालाको भनाई, कर्णाली करिडोर अन्तर्गत छारेभिरमा पहिरो खस्दा सड़क अवरूद्ध, यात्रु र सवारी साधन बीच बाटोमै अलपत्र, कर्णालीबाट 3.5 अर्बको कृषिजन्य उपज निर्यात, कृषि र पशुजन्य उपजको निर्यात बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी खबर, नेपालगंजमा परम्परागत रूपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव यहाँको सांस्कृतिक पहिचान बन्दै गएको छ। करिब 150 वर्ष भन्दा लामो इतिहास बोकेको रामलीला नेपालकै पुरानो र निरन्तर सञ्चालन हुँदै आएको सांस्कृतिक उत्सव मध्येको एक हो। रामलीला सञ्चालक व्यवस्था संचालक समितिका अध्यक्ष सन्तोष कुमार कनौडियाका अनुसार हरेक वर्ष विजया दशमीको अर्थात दशैंको अवसरमा रामलीला महोत्सव आयोजना हुँदै आएको छ। उहाँका अनुसार रामलीलाले नेपालगंजलाई नेपालसँगै भारतमा पनि छुट्टै सांस्कृतिक पहिचान दिएको छ। महोत्सवमा हिन्दू, मुस्लिम, सिख लगायतका विभिन्न समुदायका मानिसहरू सहभागी हुने भएकाले यसले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न पनि सहयोग पुगेको छ। यस वर्ष पनि रामलीला महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष कनौडियाले बताउनु भएको छ। उहाँका अनुसार भारतको वृन्दावनबाट राजा रावण रमणको नेतृत्वमा कलाकारको टोली ल्याएर रामलीला मञ्चन गरिनेछ। रामलीला मञ्चनका लागि हरेक वर्ष भारतबाटै कलाकार ल्याउन लाखौं रूपियाँ खर्च हुने गरेको छ। नेपालमै कलाकार उत्पादन गर्ने प्रयास भए पनि अहिलेसम्म सफल हुन नसकेको अध्यक्ष कनौडियाले बताउनुभयो। अब नेपालमै कलाकार उत्पादन गर्ने तालिम सञ्चालन गर्ने योजना बनाएको पनि उहाँले बताउनुभयो। रामलीला महोत्सव सञ्चालनमा एउटा आयोजनाका लागि कम्तीमा 15 लाख रूपियाँसम्म खर्च हुने गरेको छ। रामलीला हेर्न नेपालगंजवासीसँगै सीमावर्ती भारतीय नागरिक पनि ठूलो संख्यामा सहभागी हुने गरेका छन्। राति अबेरसम्म 100 दर्शकहरू रामलीला हेर्न पुग्ने गरेका छन्।
5: देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना आज पनि कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाले

0: असोज 8 गतेदेखि अर्थात आउँदो बिहिबारदेखि 5 दिनसम्म ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको समेत जनाइएको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8 देखि 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अप्नाउन आह्वान गरेको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल थापाले पनि बंगालको खाड़ी र अण्ड महास्नान सागरका बीच तीव्र गतिमा विकसित भइएको न्यूनचापीय प्रणाली अब केही दिनमै चक्रवाती आँधीका रूपमा परिणत हुने सम्भावना बढ़ेको बताउनुभयो। सामाजिक सञ्जालमा लेख्दै उहाँले आँधीमा परिणत भए त्यसको नाम अर्णव हुने र त्यसको प्रभाव नेपालमा असोज 8, 9 र 10 पर्ने देखिने उल्लेख गर्नुभएको छ। ती 3 दिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीका यात्रा स्थगित गर्न उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्ने अहिले नै स्पष्ट हुन नसकेको बताइएको छ। मौसमविदहरूको अनुमान र सुझावपछि सामाजिक सञ्जालमा चर्चा चलिएको छ। यसैबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण रूपमा स्पष्ट भई नसकेको बताएको छ। महाशाखाका अनुसार यो प्रणाली नेपालबाट निकै टाढा छ। यद्यपि असोज 6 गतेपछि पूर्वबाट यसको आंशिक प्रभाव शुरू भई हप्ताको अन्त्यतिर कोशी मधेश बागमती प्रदेशका केही ठाउँमा अत्याधिक वर्षा हुन सक्ने महाशाखाको साप्ताहिक बुलेटिनमा उल्लेख छ। मौसमविदहरूको अनुसार यो प्रणालीका कारण पहाड़ र हिमाल मध्ये नेपालका तराई तथा काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना बढ़ी छ। प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकाले अफवाहपछि नलागी आफ्ना पछिल्ला सूचनामा ध्यान दिन महाशाखाले अपील गरेको छ।
1: कञ्चनपुरमा सर्पदंशको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा युवतीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सामाजिक विकास मन्त्रालयले टीकापुर अस्पतालका चिकित्सक डाक्टर मनिष आचार्यको संयोजकत्वमा 3 सदस्य समिति गठन गरेको हो। समितिले 7 दिनभित्र छानबिन गरी मन्त्रालयमा प्रतिवेदन बुझाउनेछ। कञ्चनपुरको भीमदत्त नगरपालिका 10 का 33 वर्षीय संगीता बडुको सर्पदंशको उपचारका क्रममा मृत्यु भएको थियो। चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गर्दै आएका छन्। शव 5 दिनदेखि अस्पतालको शवगृहमै राखिएको छ। छानबिन समिति गठन भए पनि समितिको काम हेरेपछि मात्रै शव बुझ्ने मृतकका आफन्तले बताएका छन्।
0: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
2: यो साल त ढुक्क भयो है बुढी।
3: हो नि, अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
2: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
4: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
5: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
6: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
7: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
6: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
7: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
6: अंकल सेवाहरू
7: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ, बाज छैन।
9: तथा हाड जोर्नी सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
10: एचसीआरसी अस्पताल, चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
9: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
11: कामको टेन्सन, रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले निचो निन्द्रा ल्याउने,
12: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
13: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजोदेखि देशभरका वडा अधिवेशन शुरू भएका छन्। कतिपय वडाहरूमा आज पनि अधिवेशन हुँदैछन्। हिजो धेरै जसो वडा अधिवेशन सम्पन्न भइसकेको बताइएको छ। विरूद्धनगर नगरपालिकाका 16 वडा मध्ये अधिकांश वडाको वडा अधिवेशन सम्पन्न भइसकेको बताइएको छ। विरूद्धनगर नगरपालिकाका वडा नम्बर 7

0: त्यो चयन गरेको छ। सभाको उद्घाटन गर्दै विरूद्धनगर नगरपालिकाका नगर उपप्रमुख नीलकण्ठ खनालले सहकारीले अर्थ आर्थिक पहुँचबाट बाहिर रहेका समुदायलाई आर्थिक पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले सदस्यहरूको आवश्यकता र मागमा आधारित कार्यक्रम सञ्चालन गर्दै साना तथा स्वरोजगारमुखी व्यवसायलाई अघि बढ़ाउन सहकारीले प्राथमिकता दिनुपर्ने धारणा राख्नु भएको छ। कार्यक्रममा सहकारी संघ सुर्खेतका अध्यक्ष प्रकाश तिमिन सिन्हाले सहकारी प्रतिको विश्वास कायम राख्न संचालक समिति तथा सदस्य दुवैको सम्मान भूमिका रहने बताउनुभयो। सहकारीको दिगोपन र प्रभावकारीका लागि पारदर्शी उत्तरदायित्व र सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ। भलराम पंगालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्र संस्थाका कोषाध्यक्ष दयाराम पंगालीले आर्थिक वर्ष 82-83 आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभामा संस्थाको आर्थिक अवस्था, गतिविधि, आगामी कार्ययोजना तथा सदस्य केन्द्रित कार्यक्रममा छलफल भएको थियो। सभाले संस्थाको नेतृत्वमा नयाँ संचालक समिति समेत निर्विरोध निर्वाचित गरेको छ। अध्यक्षमा देवेन्द्र रिजाल, उपाध्यक्षमा ढिला धमरा, सचिवमा यामप्रसाद शर्मा, कोषाध्यक्षमा नवराज ढुङ्गाना, सदस्यहरूमा चन्द्रा भण्डारी, देवी कुमारी आचार्य, भूपेन्द्र पंगिनी, टंक रिजाल, ऋषि प्रसाद रिजाल, नीता रिजाल, एमलाल पंगाली निर्वाचित भएका छन्। यसैगरी लेखा सुपरिवेशन समितिको संयोजकमा दयाराम पंगाली, सदस्यमा भवानी प्रसाद पौडेल र यमुना चालिसले निर्विरोध निर्वाचित गरिएको छ। निर्विरोध चयन भएको नेतृत्वले सहकारीको संस्थागत सुशासन, सदस्यता, सदस्यको आर्थिक हित र स्थानीय उत्पादन तथा स्वरोजगार प्रवर्धनलाई प्राथमिकता राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संज्ञानले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा साबिक विजेता लुम्बिनी लाइन्स र कर्णाली लाइन्स र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन्। यो खेल कार्तिक 9 गते हुनेछ। कार्तिक 29 गतेसम्म लीग चरणका खेलहरू हुनेछन्। मंगसिर 1 गते पहिलो क्वालिफायर हुनेछ, 2 गते इलिमिनेटर तथा 3 गते दोस्रो क्वालिफायर हुनेछ भने फाइनल खेल मंगसिर 5 गते हुनेछ। एनपीएलका 32 खेल मध्ये फाइनल सहित 20 खेल फ्लड लाइटमा खेलाइनेछ। दोस्रो संस्करणको एनपीएलको उपाधि लुम्बिनी लायन्सले जितेको थियो।
0: खेलकै अर्को प्रसंगमा जापानमा आयोजना भएको 20 औं एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन हिजो भएको छ। उद्घाटन समारोहमा नेपालका तर्फबाट बक्सर चन्द्रबहादुर थापा मगर र महिला कबड्डी खेलाड़ी मानुमती विष्टले राष्ट्रिय झण्डा बोकेर मार्च पास गर्नुभएको छ। थापा मगरले गएको वर्ष सम्पन्न विश्व बक्सिङ च्याम्पियनशीपमा काँस्य पदक जित्नु भएको थियो। मानुमती विष्ट सन् 2023 चीनको हाङझाउमा सम्पन्न 19 औं एसियाली खेलकुदमा काँस्य पदक जित्नु भएको थियो। यसपटक एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागीता जनाएका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपाका अनुसार यसपटक विभिन्न खेलमा पदक जित्ने लक्ष्यसहित सहभागिता जनाइएको बताइएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: संविधान जारी भएको 11 वर्ष हुँदा पनि कार्यान्वयन कमजोर, मौलिक हक संविधानमा सीमित भएको सरोकारवालाको भनाई।
0: कर्णाली करिडोरको छारे भीरमा पहिरो खस्दा सड़क अवरूद्ध, यात्रु र सवारी साधन बीच बाटोमै अलपत्र।
1: कर्णालीबाट 3.5 अर्बको कृषिजन्य उपज निर्यात, कृषि र पशुजन्य उपजको निर्यात बढ़्यो।
0: र एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट दिलु रावत र मधुवन विसी विदा हुन्छौ। नमस्ते।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ बाजै।
3: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि

0: ग्रामीण महिला दुना टप्परी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349 ग्लोबल आईएमई बैंक लिमिटेडको भुरीगाउँ शाखा स्थानान्तरण हुने सम्बन्धी सूचना ग्लोबल आईएमई बैंक लिमिटेडको भुरीगाउँ शाखा यही असोज 5 गतेदेखि हाल रहेको स्थानबाट झण्डै 50 मिटर उत्तर पश्चिम कुमारी बैंकसँग सटेको साउथ निवासमा स्थानान्तरण भई सञ्चालन हुने बेहोरा सम्बन्धित सम्पूर्ण ग्राहकवर्ग तथा सरकारवालाहरूमा जानकारी गराउँदछौ। शाखा स्थानान्तरण पश्चात बैंकबाट प्रदान गरिने सम्पूर्ण बैंकिङ सेवा तथा कारोबारहरू नयाँ स्थानबाट नियमित रूपमा सञ्चालन हुनेछन्।
1: केपी पोलिक्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना
2: यही असोज 9 गते शुक्रबारको दिन
1: पेट छाती सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
3: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: ग्लोबल आईएमई ब्याङ्क लिमिटेडको भुरीगाउँ शाखा स्थानान्तरण हुने सम्बन्धी सूचना। ग्लोबल आईएमई ब्याङ्क लिमिटेडको भुरीगाउँ शाखा यही असोज 5 गतेदेखि हाल रहेको स्थानबाट झण्डै 50 मिटर उत्तर पश्चिम कुमारी ब्याङ्कसँग सटेको साउद निवासमा स्थानान्तरण भई सञ्चालन हुने बेहोरा सम्बन्धित सम्पूर्ण ग्राहकवर्ग तथा सरकारवालाहरूमा जानकारी गराउँदछौ। शाखा स्थानान्तरण पश्चात ब्याङ्कबाट प्रदान गरिने सम्पूर्ण ब्याङ्किङ सेवा तथा कारोबारहरू नयाँ स्थानबाट नियमित रूपमा सञ्चालन हुनेछन्।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाजने।
2: मेरो देश नेपाल।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भोलि गाउँ बजारमा रहेको नरेश सुनसाली पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारबाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाघ छै।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भृग बजार बर्दिया। ग्लोबल आईएमए बैंक लिमिटेडको भुरीगाउँ शाखा स्थानान्तरण हुने सम्बन्धी सूचना। ग्लोबल आईएमए बैंक लिमिटेडको भुरीगाउँ शाखा यही असोज 5 गतेदेखि हाल रहेको स्थानबाट झण्डै 50 मिटर उत्तर पश्चिम कुमारी बैंकसँग सटेको साउद निवासमा स्थानान्तरण भई सञ्चालन हुने बेहोरा सम्बन्धित सम्पूर्ण ग्राहकवर्ग तथा सरकारवालाहरूमा जानकारी गराउँदछौ। शाखा स्थानान्तरण पश्चात बैंकबाट प्रदान गरिने सम्पूर्ण बैंकिङ सेवा तथा कारोबारहरू नयाँ स्थानबाट नियमित रूपमा सञ्चालन हुनेछन्।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने मुख बाङ्गो हुने बाथ रोग ढाड दुख्ने मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू
3: नवजात तथा बाल रोग विशेषज्ञ मृगौला तथा मूत्र रोग विशेषज्ञ हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी भिडियो एक्सरे डिजिटल एक्सरे ईसीजी कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत दिशा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719 98480229 र 98605229।
4: धेरै धेरै धन्यवाद छ है नानी।
5: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
4: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनचारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
5: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
4: हाम्रो यहाँ झाला बाला मंगलसूत्र छटकी तिलहरी तिलहरी हार मिनी हार औठी लगायत न्यू डेकोरेशन का साथ में सुन खरीद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
5: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक
4: महेन्द्र लीला अछामी सुनचाँदी पसल ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
5: सम्पर्क मोबाइल नम्बर 98400463068।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
6: अध्याय वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधिवठे गद्या।
7: सम्पर्क की लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन।
6: फोन गद्दा की लेखा फोन नम्बर 98 45 39 76 58 रे 98 14 27 36 01। तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ। आज संगीतमय पुराण लगाउनेक लेखालाई सम्झन सकन्छौ।

शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बाह्र राशिफल र तपाईँसँग भएका विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्नेतर्फ हामी लागिरहेका छौं। हामी निरन्तर तपाईसँग छौं र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान दिने प्रयासमा लागिरहेका छौं। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग र ग्रह गोचरबाट।

0: आज मिति 2083 साल असोज महिनाको 4 गते आज आइतबार तदनुसार स्टेसन 2026 आज सेप्टेम्बर 20 तारिक नेपाल सम्मत 1146 यहाँ लाफ रौद्र नाम सम्वत्सर श्री सूर्य दक्षिणायन रहेको छ शरद ऋतु आज भाद्र शुक्ल पक्ष सूर्योदयमा आज नवमी तिथि रहेको छ 26 घडी 16 भला दिनको 4 बजेर 22 मिनटसम्म पूर्व साढा नक्षत्र 56 घडी 20 भला रात्रिको 4 बजेर 24 मिनटसम्म सौभाग्ययुग 26 घडी 40 भला तैथिलकरण 58 घडी 46 भला आज आनन्द युगमा शुभयोग रहेको छ। आजको निर्माणको समय 30 घडी 25 भला रहेको छ। बिहान सूर्योदय 5 बजेर 51 मिनट जाँदा भयो, साँझ सूर्यास्त 6 बजेर 1 मिनट जाँदा रहनेछ। अब पालो आजको ग्रह गोचरको। सूर्य कन्या राशिमा छन् भने चन्द्रमा धनु राशिमा, मंगल मिथुन राशिमा रहेका छन्। बुध कन्या राशिमा, बृहस्पतिको आजको अवस्था यतिखेर कर्कट राशिमा हुँदै गर्दा शुक्र तुला राशिमा छन्। शनि यतिखेर मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा आज अदुख नवमी व्रत आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। अबको क्रममा भने तपाईँको दिन राशि कसरी व्यतीत हुन्छ, आजको दिनलाई कसरी हेर्न सकिन्छ, तपाईँको दिनलाई कसरी व्यतीत रहन्छन्, आजका आकाशीय खगोलमा रहेका ग्रहको पिण्डको आधारमा तपाईँका दिनहरू, तपाईँलाई मानव शरीरमा पर्ने ग्रहका प्रभावहरूले कसरी असर गरिरहन्छन्, फलित ज्योतिष शास्त्रमा आधारित रहेका यी सिद्धान्तिक गणितबाट तयारी गरिएका मेष आदि 12 राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि भाग्य चम्किन दिन्छ। नयाँ कामको शुरूआत हुनेछ। आजको दिनमा मांगलिक कार्यमा सरी हुँदै गर्दा मन भने असाध्य शान्त रहने योग छ। मान सम्मानमा वृद्धि हुनेछ। आर्थिक ताकेका कामहरूबाट पनि सकारात्मकता प्राप्तिको लागि दिन शुभ छ। मन परेका व्यक्तिहरूसँग विशेष भेटघाटको लागि अवसर जुट्नेछ। मिथुन राशि हुनेको लागि लग्नमा मंगल र सातौं चन्द्रमा आर्थिकका कामबाट असाध्य धन आर्जन गर्न सकिनेछ। आर्थिक क्षेत्रको कारोबारमा सकारात्मकता हुनेछ भने मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ। लग्नमा बृहस्पति भए तापनि छैटौं ग्रहले गर्दा शत्रु वृद्धि रहनेछन्। खानपिनमा विशेष ध्यान नदिए स्वास्थ्यमा उपचार गर्नुपर्ने र धन खर्च वृद्धि रहने युग छ। शत्रुले कुरा काट्न सक्छन्। आजको दिनमा सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ। विद्या सन्तान र पारिवारिक सम्बन्धबाट असाध्य खुशी बढ्ने दिन छ। आर्थिक क्षेत्रमा पनि कारोबार सुनिश्चित राम्रै रहनेछ भने राजनैतिक अवस्थामा भने कमजोरीपन आज राशि सिंहलाई देख्न सकिन्छ। धनस्थानमा रहेको सूर्यले सूर्य वित्त बिना साय भन्ने सूत्रको आधारमा आजको दिनमा अचानक धन क्षति पनि रहन सक्ने भएकाले विशेष सावधानी अपनाउनुहोला, राम्रो हुनेछ। सोच परिवर्तन गरेर अगाडि बढ्नुहोला। अलिकति दिनमा चटपटको भय रहन सक्छ। झुटो आरोपको सामना गर्नु पर्ला। काममा अलिकति असहज वातावरण हुने भएकाले विशेष सावधानीका साथ अगाडि बढ्नु राम्रो हुने योग छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
2: नमस्ते, संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: तुलराशिको लागि दिनचर्याहरू सामान्यतया रहनेछन्। दैनिकी काममा दिन गुज्रेर व्यतीत रहनेछ भने काममा अलिकति अप्ठ्यारो स्थिति रहनु पर्ने भएकाले सावधानी पनि अपनाउँदै अगाडि बढ्नु राम्रो हुन्छ।
2: वृश्चिक राशि
0: मन परेको व्यक्तिहरूसँग भेटघाट रहने योगहरू देख्न सकिन्छ। आजको दिनमा आर्थिक क्षेत्र प्रसन्न सुन्दरतामा निखारिने दिन छ। प्रेम प्रस्तावहरू पनि आउन सक्ने सम्भावना भएकाले आजको दिन अलिकति छुट्टै रौनकदायक रहन पनि सक्ने सम्भावना छ। वृश्चिक राशिको लागि एउटा अशुभ भनेको सन्तान पक्षमा थोरै घाटा अथवा अशुभ समाचार सुन्न पर्ने सम्भावना पनि छ। मान सम्मानमा वृद्धि रहनेछ। चारतर्फी तपाईँको प्रशंसाले आजको दिन व्यापित रहन्छ भने प्रशंसाले गर्दा तपाईँको लागि इज्जतमा वृद्धि रहनेछ। जागिरमा प्रतिष्ठाहरू वृद्धि रहनेछ। आर्थिक क्षेत्रमा कमजोरी भए पनि अन्य सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने युग राशि धनुलाई संकेत छ। बाह्रौं चन्द्रमा भएकाले अनावश्यक खर्च झै झगडाको बिउ उम्रिन सक्छ। आज तपाईँले बोल्दा र व्यवहार गर्दा विशेष ध्यान दिनु तपाईँको लागि राम्रो हुन सक्ने योगहरू राशिमा संकेत छन्। आजको दिनमा फलिफापयुक्त कामहरू तपाईँलाई सकारात्मकता दिने योगहरू देखिएको छ। मान सम्मानमा वृद्धि हुने आँटेका ताकेका काममा पनि सफलता प्राप्तिको लागि दिन शुभ। लग्नमा राहु भएकाले कोरोपन र नशाको समस्याले अलिकति केही दुःख दिन सक्ने सम्भावना छ। ओम राम राहवे नमः मन्त्र जप गर्नु शुभ हुनेछ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता प्राप्तिको लागि दिन शुभ छ। मान सम्मानमा वृद्धि हुनेछ भने आँटेका ताकेका कामहरूबाट पनि तपाईँको लागि धेरै कुरामा सहज राशि मीन राशिबाट संकेतहरू ग्रहमा आजको राशिबाट संकेत देख्न सकिने योग रहेको छ।
1: के तपाईँ भूवर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तम आफ्ना गया दिन कि रे आपाउने दिन के बारेमा जान्न चाहन्छौ? तसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढिबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका बहुत वर्ष अगाडिबटै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यमबाट चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउन कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज सङ्गीतमय पुराण लगाउन कि लेखालाई सम्झन सकन्छौ।

0: हजुर, कार्यक्रम ज्योति दर्पणको व्यवसायमा रहेर हामी तपाईँलाई राशिफल कार्यक्रममा प्रस्तुत गरिसकेका छौं। अबको क्रममा तपाईसँग हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौं। धेरै प्रश्नहरू छन् हामीसँग, प्रश्नको पनि हामी उत्तर दिँदै जानेछौं। तपाईँका प्रश्नहरू, हाम्रो पात्रमा भएका कमेन्टहरूलाई पनि हामी हेर्दै जानेछौं। एकमुष्ट रूपमा हामी भोलिबाट तपाईँलाई एउटा कुरो जानकारी गराइहालौं, हामी अब आउने 7 गते काठमाडौँमा एक दिनको लागि तपाईँको सेवामा समर्पित भएर हामी काठमाडौँको लागि तपाईँलाई व्यवस्था मिलाएका छौं। 7 गते मात्र भेट्न सक्नुहुन्छ, हामीलाई 8 गते पनि भेट्न सक्नुहुँदैन। 7 गते पनि तपाईँहरू बिहानै आउनु पर्यो, कम्तीमा 8-9 बजे तपाईँ यो कार्यक्रम सक्ने लगतै हामी काठमाडौँमा हामी 9 बजे पछाडि तपाईँलाई 9:30 बजेदेखि तपाईँको चिन्हहरू हेर्न तयारी गर्छौं। तपाईँले बेलुकालाई पालो पाउनुहुन्न 7 गते पनि, तपाईँले दिनैभरि दिउँसो 10, 11, 12, 1, 2 बजेसम्म जो जो आउनुहुन्छ, आएर धेरै मान्छे हुनु पनि हामी बेलुकासम्म रहन्छौँ, तर दिउँसो खाली भयो भने हामी फेरि त्यहाँबाट हाम्रो यात्रा तयारी गरिहाल्छौँ। 7 गते तपाईँ र मेरो भेट काठमाडौँमा रहनेछ, चक्रपथमा जहाँ हामी पहिलेदेखि रहिआएका थियौं त्यसै ठाउँमा 7 गते बुधबारको दिन, द्वादशी तिथिको दिन रहनेछ। यसलाई हामी वामन जयन्ती पनि भन्ने गर्छौं है। तपाईँ र मेरो भेट काठमाडौँमा रहन सक्छ, तपाईँको आफन्त हुनुहुन्छ, दाजुभाइ छोराछोरी काठमाडौँमा हुनुहुन्छ, भेट गर्न चाहनुहुन्छ, अथवा काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोटतिर हुनुहुन्छ भने हामीलाई प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ। त्यहाँ आएर हामीसँग चिना बनाउने, चिना हेर्ने सबै कुराको सेवाहरू तपाईँलाई दिनेछौ। 7 गते बुधबार काठमाडौँमा नबिर्सिनु होला। अगर तपाईँहरूलाई चाहिएको हो, भेट्न इच्छा छ भनेर धेरैचोटि काठमाडौँ कहिले आउने गुरुदेव, काठमाडौँ कहिले आउने गुरुदेव भनेर हामीलाई धेरैले प्रश्न गर्नुभएको थियो, त्यो प्रश्नको हामी एकैचोटि उत्तर तपाईँलाई दिने गरी आएका छौं। तपाईँहरू हामीसँग प्रत्यक्ष रूपमा भेटेर हामीलाई धेरैभन्दा धेरै समय तपाईँ हामीसँग खर्चिन सक्नुहुन्छ। 7 गते एक दिनको लागि मात्रै हामी तपाईँहरूसँग रहनेछौ, यति कुराको जानकारी गराए। अब हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। अब फोनमा कोही सम्पर्कमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? आशिका खड्का। सुर्खेतको कुन ठाउँमा हुनुहुन्छ यतिखेर?
1: सुर्खेतको हरेमा गुरु।
0: हरेमा हुनुहुन्छ अहिले, अनि हरेमा कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँ यतिखेर?
1: भेरीगङ्गा रेडियोमा, सामुदायिक रेडियो गुरु।
0: रेडियो भेरीगङ्गा दैनिक रूपमा कार्यक्रम बजिरहेको छ कि कहिले काहीँ मात्रै बज्छ रेडियो भेरीगङ्गाबाट?
1: दैनिक रूपमा गुरु।
0: दैनिक रूपमा बजिरहेको छ होइन?
1: हजुर गुरु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो भदैनीको बारेमा।
0: भदैनीको बारेमा, भदैनीको साल महिना गते समय भनिदिनु त के रहेछ?
1: 2078 साल।
0: 78 साल।
1: असार महिनाको,
0: असार महिनाको
1: 7 गते सोमबार।
0: कति गते?
1: 7 गते सोमबार।
0: 7 गते सोमबार
1: बिहान 10:05
0: दस बजेर पाँच मिनटमा भदैनी भन्नुभयो होइन?
1: हजुर, सुर्खेत जिल्लामा।
0: कुन जिल्लामा जन्मियो भने? सुर्खेतमा।
1: हजुर गुरु।
0: सुर्खेत जिल्लामा 2078 सालको असारको 7 गते भन्नुभएको छ यहाँबाट तपाईँले। तपाईँको यहाँबाट चिना हेर्दा ताबाट नाम आउँछ, नाम के राख्नु भएको छ?
1: तुलसी।
0: तुलसी हुँदैन नि हजुर।
1: हजुर गुरु।
0: तारा, तारा नाम आउँछ है?
1: हजुर।
0: अनि यो तारा नाम आउँछ, तुला राशि हुन्छ, एकादशी भन्ने तिथिमा जन्म भएको रहेछ। 12 मंगल माङ्गलिक परेर नीच मंगल छ, असाध्य रिसाउने, टाउकोमा चोटपटक लाग्ने, टाउकोमा खतहरू रहने हुन्छ। 12 वर्षसम्म राहु भन्ने ग्रहले गर्दा पढाइमा असाध्य कमजोरी हुन्छ है?
1: हजुर गुरु।
0: अनि खरिजी तपाईँले विशेष ध्यान दिनुहोला, यो राहुको शान्ति गर्ने मंगलबारको दिन लसुन प्याज माछा मासु नखाने, यति गरेपछि धेरै राम्रो हुन्छ। यो राहुले गर्दा पढाइमा पनि असाध्य कमजोरी बनाउँछ नि फेरि।
1: हजुर
0: बुझ्नु पनि?
1: हजुर गुरु
0: एकदमै धेरै कुरामा ख्याल गर्नुहोला ग्रहको शान्तिहरू गर्दै ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्नु तपाईँको लागि धेरै कुरामा शुभ हुन्छ होइन
1: हजुर
0: राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजा पाठहरू गर्नु तपाईँको लागि धेरै कुरामा ठिक हुन्छ है त
1: मेरो भदैनीको अनि बाबा आमासँग सम्बन्ध कस्तो हुन्छ नि
0: बुवा आमासँगको सम्बन्ध यस्तो छ पिताजीको ठाउँमा भनेको बाबाको ठाउँमा राहु ग्रह छ आमाको ठाउँमा केतु छ बाउ आमा चाहिँ असाध्यै झगडा गर्छन् तपाईँको भाउजू असाध्यै छुच्ची हो
1: हजुर गुरु
0: भाउजू त्यही हुनुहुन्छ
1: हजुर गुरु अनि उसको बाबा कस्तो हुन्छ
0: मैले भने त आमाको कारणले गर्दा आमा र बाउको चाहिँ बरु झगडा हुन सक्छ छोराछोरीसँग चाहिँ सम्बन्ध राम्रै हुन्छ बाउ र आमाको अलिकति कुरो बिग्रिया छ है
1: गुरु अनि उसको बाबाले भाइटी जसको तयारी गर्दै हुन्छन् कस्तो हुन्छ त बाबाको
0: के को लागि
1: विदेशको लागि
0: त त्यसकै बाबाकै चिना हेर्नुपर्छ यो तपाईँको भाउजू अथवा बुहारी को हुन् असाध्यै छुच्ची छन् है
1: हजुर
0: बुझ्नु कि भएन
1: हजुर अनि गुरु अनि उसको रङ कलर अनि अङ्क कस के हुन्छ
0: एक अङ्क राम्रो हुन्छ कालो रङ राम्रो हुन्छ सेतो रङ राम्रो हुन्छ दक्षिण दिशा राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे
1: राधे राधे गुरु
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं सुर्खेतबाट रेडियो भेरी गंगा एफएम सुनेर हामीलाई साथ दिने श्रोताको फोनलाई हामीले सम्बोधन गरिसकेका छौं तपाईँका हामीसँग भएका विभिन्न कमेन्टहरूलाई पनि हामी वाचन गर्ने प्रयासमा छौं है हामीलाई यतिखेर एउटा कमेन्ट आएको छ हामीलाई गुरु राधे राधे म बैतडीको पाटनदेखि भनेर हामीलाई एउटा कमेन्ट हिजोको कमेन्ट रहेछ अनि हिजोको कमेन्टमा पाथीभरा गाउँपालिकाबाट सावित्री उपाध्याय हुँ भन्नुभएको रहेछ उहाँले पनि 26 पाथीभरा गाउँपालिका रहेछ 26 पाथीभरा भनेको सायद बझाङ जिल्ला होला यो 26 पाथीभरा कता हो यो थाहा भएन जिल्लाको नाम खुलाउनु भएको छैन अनि आज एउटा कमेन्ट आएको छ श्री राधे गुरु सञ्चय होइसिन्छ त गुरु भन्नुभएको छ एकदम ठिक छु म पदमपुरबाट वेदना मगर भन्नुभएको छ पदमपुर भनेको भरत चितवन जिल्लाको कालिका नगरपालिकामा पर्छ सनातन रेडियो नेटवर्क सुन्दैछु है भन्नुभएको छ धन्यवाद छ कार्यक्रम दैनिक रूपमा सुन्नुहुन्छ खुसी लाग्छ फेरि एउटा सानो जिज्ञासा चराले मान्छेलाई दिशा गर्यो भने के हुन्छ र के गर्नुपर्छ र गुरु चराले दिशा गरेको अशुभ हो भनेको सुनेको थिएँ खास कुरो के हो र गुरु भन्दिसी आभारी भनेको थिएँ गुरु राधे राधे भने अब यो चरामा पनि कुन चराले गरेकोमा फरक पर्छ मैले हिजो अस्ति कागको बारेमा असाध्य अशुभ हुन्छ त्यसलाई गंगा स्नान गर्नुपर्छ भने तपाईँलाई त्यस्तो चराले नै दृष्ट्यायो भने गएर घरभित्र छिर्नु भन्दा पहिले घरको परिवारसँग वस्त्रहरू मागेर बाहिर धारामा नुहाएर अनि मन्दिर गएर यसो भगवान्लाई धुपबत्ती गरेर गुरुहरूबाट चाहिँ आशीर्वाद लिएर तपाईँ घरभित्र छिर्नुभयो भने असाध्य राम्रो हुन्छ यति भने अहिले तपाईँको लागि अरू सबै कुरा ठिकै होला अर्को कुरो छ श्री राधे राधे म ओखलढुङ्गाबाट गीता कार्यको गुरु रेडियो सनातन नेटवर्कबाट दैनिक सुन्छु गुरु के हुन्छ गुरुले मेरो नानीको हेरिदिनु भनेर हेर्नु लगाए तर हेर फेर हुँदैन गुरु किन भन्नुभएको छ के हेरफेर भएन गीताजी त्यस्तो रिसाउनु माफ गुरु त्यस्तो रिसाउनु माफ गुरु अरू समय हेर्नु गीताजीले के लेख्नुभयो भने मेरो नानीको हेरिदिनु भनेर हेर्नु लगाए त हेरफेर हुँदैन गुरु किन भन्नुभएको छ अब त्यो तपाईँको यो मैले कमेन्टको आशय के बुझ्छु भने मैले हेराएँ ग्रह बिग्रिया थियो भन्नुभयो शान्ति गराएँ अथवा के गर्नुभयो केही काम गरेन भन्नुभयो होला होइन के हो के थियो के गर्नुभयो मलाई यस्तो चाहिँ दिउँसो नम्बरमा फोन गरेर मसँग कुराकानी गर्नुहोला है 5 गते 6 गते 7 गते हामी अब काठमाडौँमा रहन्छौँ विशेष गरी 7 गते हामी तपाईँहरूसँग चिनाहरू हेर्ने तपाईँहरूसँग चिनाहरू बनाउने कामहरू गरिरहेका छौँ काठमाडौँतिर हुनुहुन्छ भने काठमाडौँतिर भेट्न पठाइदिनु होला होइन नभएदेखि हामीसँग तपाईँ हाम्रो भेटघाट पनि रहनेछ यतिखेर कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु राधे राधे हजुर
2: राधे राधे गुरु
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ
2: हजुर म यहाँ बजाङ गाउँपालिका 7 देखि भूपेन्द्रलाल कुमार हजुर
0: भूपेन्द्रजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ
2: हजुर म साइपा लेखन गुरु मेरो नाम उपेन्द्र भनेको
0: ए उपेन्द्र उपेन्द्रजी साइपा लेखन सुन्दै हुनुहुन्छ कुन ठाउँमा हुनुहुन्छ तपाईँले
2: अहिले म दुर्गाथली गाउँपालिका हजुर
0: दुर्गाथलीमा हुनुहुन्छ के छ खबर राम्रै छ
2: ठिकै छ गुरु
0: जाडो त अलि जाडो बढ्न थाल्यो होला होइन
2: हजुर पानी पनि परेको थियो अनि धान पनि पाक्दैछ अनि गाउँ चाहिँ मकै चाहिँ थाकि थाकिसक्यो यता
0: ए ल ठिक छ अहिले कार्यक्रममा आउनुभयो कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ
2: गुरु म आफ्नै बारेमा हेर्न चाहन्छु
0: कति सालमा जन्मिनु भयो
2: गुरु म विक्रम सम्वत 2057 21 गते मंगलबार
0: चैतको 21 गते मंगलबार
2: अनि दिनको 4:02
0: 4:02 दिउँसो कुन जिल्लामा भयो जन्म
2: हजुर म यही बझाङ जिल्लामा गुरु
0: बझाङ जिल्लामा
2: हजुर
0: यहाँबाट हेर्दाखेरि 57 सालको चैत्र महिनाको 21 गते 4:02 जन्म भयो राशिको नाम अश्लेषा नक्षत्रको पहिलो पावबाट नाम जुर्छ राशिको नाम दिल्ली कुमार नाम आउँछ कर्कट राशि रहन्छ तपाईँको यहाँबाट हेर्दाखेरि चौथो माङ्गलिक छ वैवाहिक जीवनमा दोस्रो विवाहको सम्भावना बढी हुन्छ माङ्गलिक पर्ने बित्तिकै फेरि लग्नको मालिक पनि अष्टम स्थानमा गएर बसेको छ है पर नारी र तह द्यौतो हो भन्छ क्या पर नारी अरूको स्त्रीसँग एकदमै प्रेम बस्ने खालको मान्छे हुन्छ भन्छ लग्नको मालिक अष्टम स्थानमा गयो भने है धनले विवेकले बुद्धिले ज्ञानले परिपूर्ण भए पनि वैवाहिक जीवनमा पर स्त्रीरत हुन भएन है बिहे भयो
2: छैन गुरु
0: कहाँको कहाँको लेडीसँग बोल्दै हुनुहुन्छ ठ्याक्कै हुनुहुन्छ अहिले
2: हजुर म साइकोलोजी बजाउँ
0: होइन कहाँको केटीसँग बोल्नुहुन्छ अहिले फोनमा लक्कोसँग परे
2: छैन गुरु अहिले म पढाइ हो
0: छुटिसक्यो
2: होइन गुरु त्यस्तो छैन अहिले पढाइमै छ
0: तपाईँको आजसम्म प्रेम परेको छैन भने तपाईँ 57 सालको चैतको 21 गते जन्मेकै होइन त्यसो भने
2: हो गुरु जन्मनु चाहिँ त्यही समयमा जन्मे हो
0: यो हो भने तपाईँको दिल्ली राम नाम आउँछ चौथो माङ्गलिक दोष छ माङ्गलिक दोष परेको मान्छेको प्रेम पर्छ फेरि यसमा के छ भने 22 वर्षदेखि तपाईँ राहु के अरे सङ्कटा भन्ने गरेर लाग्यो अनि सङ्कटा मान्छे प्रेम पर्यो भने कहिले पर्छ तपाईँ कि हामी अशुद्ध हुनु पर्यो कि मलाई भन्न आएन कि अब यो माङ्गलिक होइन तपाईँ कि तपाईँले ढाट्नु भयो किनकि ज्योतिष शास्त्रमा झुट्नुहुन्छ भन्दै भन्दिन होइन माङ्गलिक परेको मान्छेले प्रेम पर्छ है तर तपाईँको प्रेम सफल नहुन सक्छ माङ्गलिक परेको छ यो मान्छे पनि सङ्कटा छ 22 वर्षदेखि त यता अलिकति पहिले भन्दा पढाइमा कमजोरीको आभास भइसकेको छ विशेष गरी ख्याल गर्नुमा लागि पनि भने बुद्धि ज्ञान पैसा सबै कुराले परिपूर्ण हुने खालको योग छ तर एकचोटि सङ्कटाको शान्तिहरू गरेर माङ्गलिकको लागि आँखसँग विवाह गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त
2: केसँग भन्नुभयो गुरु
0: आँखको बोट हुन्छ क्या आँक भन्ने हुन्छ नि एउटा आँखको बोटसँग विवाह गर्नु तपाईँको लागि धेरै कुरामा राम्रो हुन्छ अरू केही छ कि छुट्यौ
2: हजुर अरू वैदेशिक यात्रा अनि मेरो रङ्ग अनि अङ्कहरू
0: वैदेशिक यात्राको लागि एकचोटि शान्ति गराएर जानु राम्रो हुन्छ एक अङ्क राम्रो हुन्छ रातो सेतो रङ राम्रो हुन्छ पूर्व दक्षिण राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे
2: हजुर धन्यवाद
0: कार्यक्रममा हुनुहुन्थ्यो बझाङदेखि आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ कोही कोही मान्छे असाध्य अशुद्ध बोल्छन् झुट बोल्न हुँदैन है हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं दुईटा नम्बर तपाईँको लागि खुल्ला गरेका छौं भरतपुरमा हामीलाई अब तपाईँले भेट्ने भनेको 8 गते बिहानबाट मात्रै हो त्योभन्दा पहिले अब आज भोलि पर्सि निको पर्सि हामी भरतपुरमा रहँदैनौ हामीलाई काठमाडौँमा तपाईँले भेट्नको लागि 7 गते बिहान 9:30 पछाडि तपाईँ र मेरो भेटघाट रहनेछ अनि तपाईँ र मेरो भेटघाट काठमाडौँको चक्रपथमा रहेको अस्ट्रेलियन एम्बेसीको जस्ट अपोजिट साइडमा अगाडिपट्टिको थोरै गल्लीबाट भिजु छिर्ने ठाउँमा चौतारा रेस्टुरेन्टमा तपाईँ र मेरो भेटघाट रहनेछ अहिलेको लागि कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छोटो लिन्छु विश्राम अनि विश्रामपछि म तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्छु हामी सँगै रहनुहोला
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8:00 देखि 9:00 कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
5: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: ख्यातम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेपटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौति वर्ष अगाडिबठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यमबठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउनकी लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पीर्तिको उद्धार गद्या रत्नरे जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधिबठे गद्या
0: सम्पर्क की लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा की लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउनक लेखालाई सम्झन सकन्छौ।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। हामी तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। लामो समयदेखि तपाईँहरूसँग भएका विभिन्न जानकारी दिने एउटा प्रयासमा तपाईँहरूलाई हामी जानकारी दिने प्रयास गरिरहेका छौं। यतिखेर आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र विशेष परिचर्चाहरू पनि गर्ने प्रयासमा छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा तपाईँ बनेर आउन सक्नुहुन्छ, कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: गुरु राधे राधे।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? खोटाङबाट नवराजी।
1: हजुर
0: के छ, आरामै छ?
1: आरामै।
0: अब अहिले कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ तपाईँ खोटाङतिर? खोटाङ एफएमबाट सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँले?
1: मेरो छोराको बारेमा
0: भनिदिनु त, साल महिना गते समय।
1: 2056 साल साउन महिनाको 3 गते सोमबार बेलुका 8:45
0: बेलुका। कुन जिल्लामा जन्मिनु भयो
1: हजुर?
0: यो को अरे मान्छे, को हो यो मान्छे?
1: छोरो।
0: कहाँ जन्मिनु भयो तपाईँको छोरा?
1: खोटाङ जिल्लामा।
0: खोटाङमा जन्मिनु भयो है?
1: हजुर।
0: यहाँबाट हेर्दाखेरि सोमबारको दिन देखियो, राशिको नाम ठक प्रसाद नाम आउँछ, कन्या राशि हुन्छ। के छ नाम?
1: ठाकुर।
0: ठाकुर ल, ठाकुर नाम, ठक प्रसाद नाम एउटै कुरा हो, कन्या राशि रहन्छ, सप्तमी भन्ने तिथिमा जन्माउँछ, असारको शुक्ल पक्ष, राम्रो छ। यो चिनावाला मान्छेको एउटा शनि ग्रहण छ, एउटा सूर्य ग्रहण युग छ, एउटा अष्टम स्थानमा चन्द्रमाको दोष छ, यो तीनटै अशुभ कुरा हो। अब राम्रो पक्ष के छ भने राज्य परेको छ, सप्तममा शुक्र छ, विवाह पछाडि भाग्य चम्किने युग छ, तृतीय स्थानमा बृहस्पति विराजमान छ, पराक्रमिक हुन्छ, ठूलो ठूलो ठूलो मान्छे बन्छ है?
1: हजुर।
0: तर अहिले अलिकति ग्रह कहाँनिर बिग्रियो भने तपाईँको घरमा को मान्छे अकालमा मृत्यु भएको छ? हजुरबा, यो तपाईँको घरमा एउटा पितृको शान्ति गर्नुपर्छ, अनि शनिबार व्रत बस्नुपर्छ, अष्टम स्थानमा चन्द्रमा हुने मान्छे अलिकति पानीबाट जोगिनुपर्छ भन्छन् होइन? पानीबाट, चिसोबाट, दुर्घटनाबाट भनौँ न, अलिकति फाइटहरू खेल्ने, भोलि झगडा पर्ने, त्यस्तो कुरामा अचानक ठूलो क्षति बेहोर्नुपर्ने हुन सक्छ। हनुमान चालिसा दैनिक रूपमा पाठ गर्ने, हनुमान चालिसा सँगसँगै हनुमान कवच पनि घाँटीमा धारण गर्ने, र पूर्णिमाको दिन पनि व्रत बस्ने गर्नुभयो भने यति तीनटा काम गरेर अहिले यो बच्चालाई ठ्याक्कै ग्रहमा हेर्दाखेरि 23 वर्षदेखि 29 वर्षसम्म उल्का भन्ने ग्रह चलिरहेको छ होइन? यो उल्काको शान्ति, पूजापाठ अनि सूर्य ग्रहणको लागि महामृत्युञ्जय जप अनि रुद्रचण्डी पाठ यदि गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। राम्रो पक्ष पनि भने, नराम्रो पक्ष पनि भने, बुवासँग राम्रो छ, आमासँग राम्रो छ, परिवारसँग राम्रो छ, गरिखान्छ, त उन्नति हुन पाएको छैन बच्चालाई।
1: हजुर हजुर।
0: अरू के छ विशेष जिज्ञासा के छ?
1: केही त अब लागि शरीरको विदेशी यात्राको के कसो छ भनेर
0: मैले भने त, ग्रहहरूमा एकदमै दोष छन्, यो दोषको लागि शान्तिहरू गर्ने, दोषको लागि पूजा पाठहरू गर्ने, गर्नुभयो भने तपाईँ सुध्रिनुहुन्छ होइन?
1: हजुर हजुर।
0: नभएदेखि बिग्रिन्छ।
1: हजुर
0: है,
1: हुन्छ।
0: राधे राधे।
1: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर खोटाङबाट, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गरिरहन्छौ। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा अनि परिचर्चाहरू गर्ने प्रयासमा छौं। नेपालभरबाट कार्यक्रम यतिखेर एकैसाथमा तपाईँ सुन्दै हुनुहुन्छ। हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी हामी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौं। 98453597958 र 98

0: हामी अलिकति हजुरहरूले पनि सपोर्ट गरेर त्यहाँ आउनु है गुरु भन्नुभयो भने आउन सक्ने सम्भावना छ। यो हामी सम्भवतः अब अहिले ठ्याक्कै धेरैचोटि मैले समय तोक्दाखेरि यो कहिले के बाढी पीडित कहिले के स्वास्थ्यमा समस्या भएर आउन पाएको छैन होइन। अब यो जस कार्तिक महिना सकेर तिहारको लगत्तै हामी भोजपुर आउने कि भन्ने फेरि पनि तयारी गर्दैछौँ। अब तयारी कहाँसम्म हुन्छ भन्ने कुरा आफ्नो ठाउँमा भयो होइन, त्यो बेला भयो भने हामी आउन सक्छौँ है।
1: हुन्छ दिदी, त्यतिखेर आउनु भयो भने भेट हुन्छ।
0: ल, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्ने अहिले?
1: अहिले म दाईको छोरी भतिजिनीको बारेमा।
0: कहाँ हुनुहुन्छ अहिले भतिजी?
1: भतिजिनी यहाँ हुनुहुन्छ, यहाँ भतिजिनीको गुवाले सुनिरहनु भएको छ।
0: भन्नु त, साल महिना गते समय
1: 2069 साल जेठ महिनाको 1 गते सोमबार बिहानको ठिक 4 बजे काठमाडौँ जिल्लामा।
0: ठिक 4 बजे काठमाडौँमा, के बारको राति के बारको बिहान?
1: आइतबारको राति सोमबारको बिहान 31 गतेको राति 1 गतेको बिहान।
0: भनेको वैशाख महिनाको 31 गते आइतबारको राति भोलिपल्ट बिहान होइन?
1: हजुर।
0: यसलाई 1 गते भन्न पाइएन, हामीहरूलाई 31 गते राति भन्छौँ। यो मान्छे जन्मेको वैशाखमा हो है?
1: हजुर।
0: जबकि तपाईँको चाहिँ जेठ लागेकै थिएन हुन्छ क्या, सूर्य उदाउनु भन्दा पहिले, सूर्यको परिवर्तन राशि परिवर्तन भन्दा पहिले भन्न मिल्दैन। राशिको नाम गोविन्द छोरी होइन भतिजी नि?
1: हजुर।
0: गोमा देवी नाम आउँछ, के नाम राख्नु भएको छ? कुम्भ राशि हुन्छ, 7.5 को शनि छ, स्वास्थ्यमा अलिकति ख्याल गर्नु भएन भने धेरै कुरामा असर पर्छ। यो बच्चाको आमा बुवालाई यो छोरी जन्मिएको ठ्याक्कै 3 वर्ष पछाडि मुद्दाहरू पर्ने, झुटो आरोप आउने, केही हुन्छ नि एकदम ठुलो क्षति हुने, के भएको थियो?
1: उसको आमा गएको
0: ला, ए झुटो आरोप भनेको आमा हिँडिदिनु भयो, बर्बाद हो नि त। त्यो बेला अशुभ थियो क्या, तपाईँहरू बेलामा शान्ति किन गर्नुहुन्न?
1: त्यो त अब त्यसेर गर्नु भएन, अब थाहा पनि थिएन गरेर तपाईँको कार्यक्रम सुन्न थालिकन थाहा हुन थालेको यस्तो कुराहरू।
0: ए पहिले चाहिँ यो चिना हेराउनु पर्छ, ग्रह हुन्छ, ग्रहको शान्ति गर्नुपर्छ भन्ने अनुभवै थिएन?
1: थिएन गुरु, पहिले यसो कहिले त यसो गुरुबाहरूलाई बोलाएर यसो रुद्रदेवी पूजा लगाइन्थ्यो, त्यति मात्र, त्यतिखेर ग्रह शान्ति गर्नुपर्छ यस्तो गर्नुपर्छ थाहै थिएन।
0: ग्रहको जप यति हजार हुन्छ भने थाहा थिएन?
1: थाहा थिएन गुरु त्यति।
0: अनि अहिले थाहा भइकन कसरी शान्ति गर्नु भएको छ घरमा?
1: अहिले 2 चोटि गर्नुभयो होला।
0: यो बच्चालाई पढाउने हो भने राहुको शान्ति गर्नु है, अलिकति राहुको शान्ति त धेरै कुरामा बिगार्यो। अब अहिले छ राहु छैन फेरि होइन, तर अष्टम स्थानको राहु छ, संगत मजाले बिग्रिन्छ। राम्रोसँग शान्ति गरेर यसलाई एउटा कवचहरू धारण गरेर कम्तीमा पनि 3 दिन जति तपाईँको घरमा ब्राह्मण राखेर पाठ गराउनु भयो यो यो छोरीको घरमा भने असाध्य राम्रो। यो 1 दिनमा हतारिएर गरेर हुँदैन, यो बिग्रिएको छ अहिले, अष्टम स्थानको राहु छ, अष्टम स्थानमा भएको मालिक पञ्चमेशमा गएर बसेको छ, पञ्चमेशबाट प्रेम हेरिन्छ, अष्टम स्थानमा गएर राहु बस्यो, अष्टमेशको मालिक प्रेमका घरमा गएर बसेका छ, प्रेम अशुभ गराउँछ। प्रेम भनेको आजभोलि सङ्गत भनौँ होइन, सङ्गत एकदम अशुभ हुन्छ। राम्रोसँग शान्ति गराउनु भएन भनी भोलि यो छोरीबाट सन्तुष्टि हुन पाइँदैन।
1: त्यस्तै
0: अवस्था भइरहेको छ, अलिकति भन्नु सरी खुसुक्क
1: त्यसको सङ्गत बिग्रिरहेको छ, अलिक घरमा बस्नु पनि नमान्ने जस्तो।
0: ला लु, अब धेरै बोल्नु हुन्न, मलाई बरु यस्ता कुराहरू म्यासेन्जरमा गर्नु होला, यहाँ नभन्नु बर्बाद हुन्छ। राम्रोसँग मैले भने त धेरै कुरा बिग्रिया छ, 1 दिनमा शान्ति हुन सक्ने सम्भावना धेरै गाह्रो छ है। अब यसलाई राम्रोसँग नाप्तिकन गर्नुपर्छ, यसो जपहरू गर्ने, हाम्रो जुन चाहिँ जप रुद्रीहरू गरेर मजाले क्या राहुको 18 हजार जप गरेर सबै कुरा गर्नुपर्छ अनि बल्ल राम्रो हुन्छ है।
1: हजुर।
0: ल, अरू केही छ कि छुट्यो?
1: यो कवच लाउँदा चाहिँ कुन कवच लाउनु पर्यो गुरु?
0: अरू के कवच लाउने? राहु नवग्रह कवच लाउने,
1: राहु नवग्रहको
0: विशेष नै अहिले नवग्रह कवच लाउने, तर तुरन्तै लाउने यस्तो हुन्छ कि तपाईँहरू अब अहिले सुन्नुहुन्छ अनि आगम परागम खोज्नुहुन्छ अनि त्यो बेलासम्म पत्ता बिग्रिसकेको हुन्छ अनि गुरु मेरो छोरीलाई कवच लाग्यो कामै गरेन, अब बिग्रेर ढुट्टो भएपछि कति काम गर्ने? अलिअलि त्यसले केही सुधार गर्यो नि त भने कवचहरूले, त्यो अलिअलि तपाईँको सुधार गर्दा पनि बिग्रिसकेको अवस्था हुन्छ कि, बुझ्नु पनि।
1: हजुर।
0: ल, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, यसलाई यसै अनुसारले

0: गरौँ, अरू कुरा दिउँसो छलफल गरौँ। मलाई म्यानेजरमा कुराकानी गरौँ, हामी काठमाडौँको तयारी गर्दै छौँ। 7 गते कोही आउने छन् हजुरका मान्छे?
1: छैनन् होला गुरुदेव, त्यहाँ दाईहरू त हुनुहुन्छ, म दाईहरूलाई कुरा चाहिँ राखिदिन्छु।
0: हुन्छ ल, अहिले छुट्टिन्छु। राधे राधे।
1: हुन्छ गुरु, राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो सकुन विश्वकर्मा, हामीसँग आफ्नो जिज्ञासा राखेर विश्वकर्मा भएको छ, निरन्तर छौँ र तपाईँहरूसँग निरन्तर रहने नै छौँ। हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयासमा लागिरहेका छौँ। हामी आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छौँ। तपाईँहरूको पनि जिन्दगी सफल बनाउने हो। हेर्नुहोस्, हामी वेदपाठी ब्राह्मणलाई ठूलो मान्नै पर्छ। तपाईँहरू कहिलेकाहीँ के हुन्छ भने हामीलाई बाहुनले हेपे, बाहुनको चाहिँ हामीले भनाइ मान्नुपर्ने भनेर त्यसो भन्नुभयो भने तपाईँको पनि त घरमा एउटा अभिभावक त कसैले निर्वाह गरेको हुन्छ, उहाँलाई चाहिँ अभिभावक मान्ने कि नमान्ने? तपाईँको टोलमा पनि एउटा टोल सुधार हुन्छ, टिम हुन्छ, त्यो टिमको पनि एउटा अध्यक्ष उपाध्यक्ष त मान्नै पर्यो त, होइन? त्यो पोस्टलाई मान्ने हो, व्यक्तिलाई मान्नु पर्दैन हो। वेद पढेर ब्राह्मणहरू तपाईँहरूको लागि घरमा आएर त्यसका कर्महरू गरिदिने ब्राह्मणलाई मान्नै पर्छ। देवताले त मानेका छन्, अनि तपाईँले नमान्नुहुन्छ? हामी देवतामा विश्वास गर्ने, तपाईँको प्रकृतिले मानेको छ कि छैन? मानेको छ। तपाईँले जति सुकै जे सुकै गरे पनि यो जुन नियम छ नि, सर्कुलर घुमिरहेको छ क्या। तपाईँले मलाई मान्ने, मैले अर्कोलाई मान्ने, अर्कोलाई अर्कोलाई मान्ने, अनि अर्कोले फेरि तपाईँलाई मान्ने हो नि त, घुमिरहेको हुन्छ। कतै न कतैबाट तपाईँ ठुलो, कतै न कतैबाट म ठुलो, कतै न कतैबाट ऊ ठुलो, यो पृथ्वी नि गोलाकार छ क्या। चला लक्ष्मी चला प्राण भन्छ क्या, पैसा पनि चलायमान छ, प्राण पनि चलायमान छ, सबै कुरा चलायमान हुन्छ। कहिले तपाईँ ठुलो हुनुहुन्छ, कहिले म सानो, कहिले म गरिब हुन्छु तपाईँ धनी हुनुहुन्छ, त कहिले तपाईँ गरिब म धनी, सबै संसारै के छ, हल्लिरहन्छ। हल्लीको बेला तपाईँले जता ठोकिनुभयो त्यो ठोकिएको एउटा केही न केही गर्नै पर्यो, कर्म त गर्नु पर्यो। मन्त्राधीनम च देवता, मन्त्रको अधीनमा देवता हुन्छन् अरे हजुर। अनि ब्राह्मणले वेद पढ्छन्, ब्राह्मणको अधीनमा के छ, वेद छ हो। अनि मन्त्रको अधीनमा देवता छन्, अनि देवताको अधीनमा को छ, दैवाधीनम जगत सर्वम, सबै संसार फेरि देवताको अधीनमा छ है फेरि। त्यसो भएको हुँदा ब्राह्मणले वेदको अध्ययन गर्ने, ब्राह्मण भनेको जात होइन फेरि, कर्म हो क्या फेरि, त्यसरी बुझ्नु तपाईँले। बुझ्दाखेरि पोजिटिभ रूपमा बुझिदिनु न, कहिले काहीँ त होइन, हड्डीमा ब्राह्मणत्व भएर मात्रै तोसँग चाहिँ वेदको अधिकार हुँदैन फेरि। तपाईँले यसरी बुझिदिने भयो भने सबै कुराको सफलता प्राप्ति हुन्छ है। तपाईँहरूले पनि सोचेर विचार गरेर कर्महरू गर्दा, पूजा पाठ गर्दा, सबै कुराहरू एक दिन मात्रै नुहाएर, एक दिन मात्रै शङ्खघण्ड बजाएर संसारै पल्टिने होइन, यो त एउटा गति हो, त्यसलाई हामीले एउटा विश्वस्त भएर पुरै संसारै त्यसमा छोडिदिनुपर्छ, बल्ल त्यसले तपाईँलाई जिताउँछ हजुर, अनि बल्ल तपाईँ सफल बन्नुहुन्छ। ब्राह्मणले बोल्दा र ब्राह्मणले कर्म गर्दा, ब्राह्मणसँग कर्म गर्ने ब्राह्मणको बोली पवित्र हुनुपर्छ, बोली एकदम उत्कृष्ट हुनुपर्छ। भलै सर सामग्री तपाईँसँग केही नहोस्, शास्त्र के भन्छ, पत्रम पुष्पम फलम तोयम, भगवान्लाई केही चाहिँदैन, पानी देऊ, पात देऊ, फूल देऊ, फल देऊ, छ भने देऊ, छैन भने मन देऊ, मन मन भगवान्लाई, भगवानको ध्यान गर्दा तपाईँ एक ठाउँमा आसन जमाएर भगवान मसँग केही पनि छैन, मनै मनबाट म भगवानको षोडशोपचारले पूजा गर्छु भनेर मनै मनदेखि गर्नु भयो भने तँ जस्तो उत्कृष्ट पूजा केही पनि हुँदैन। तर तँ गर्न सक्नु पर्यो नि फेरि, आजमा गएर भगवान मैले पूजाएर भनेर त पाइएन फेरि, त्यो लेभलसम्म पुग्ने तपाईँ हामी सक्नु पर्यो है। तर त्यसरी गरिएका कर्महरूले हामीलाई साँच्चीकै मार्मिक बनाउँछ, साँच्चीकै उत्कृष्ट बनाउँछ, साँच्चीकै तपाईँ र हाम्रो सम्बन्धलाई टिकाइराख्ने र हाम्रो परिवारको जुन उन्नति प्रगति होइन सबै कुरालाई राम्रो गराउने काम गर्छ ग्रहको हातमा। यो तपाईँ र हाम्रो हातमा केही पनि छैन। तपाईँ र हाम्रो हातमा हुन्थ्यो भने अस्ति भोटिकोसीको खोलालाई च्याप्प पकाएर फोत्त रोक्न सकिन्थ्यो? सकिँदैन प्रकृतिलाई कसैले। हजुर, प्रकृति नै स्वयं भगवानको विराट स्वरूप हो क्या। हजुर, हामी के भन्छौँ, एउटा भगवानको स्वरूप सूक्ष्म छ, एउटा भगवानको स्वरूप विराट, संसारै भगवानको स्वरूप हो होइन। त्यही भएर हामी प्रकृति पूजक हौ, कुनै पाखामा गएर हामी देउता मानिदिन्छौँ, कुनै बिरुवालाई भगवानको स्वरूप मानिदिन्छौँ होइन। हामी बेलको पूजा गर्छौँ, तुलसीको पूजा गर्छौँ, पिपलको पूजा गर्छौँ, स्वामीको पूजा गर्छौँ, हामी गर्दैनौ कार्यक्रममा यसरी जानकारी गराए। तपाईँहरू पनि ग्रह शान्ति गर्ने, पूजापाठ गर्ने इत्यादि कर्ममा विश्वास राख्नुहुन्छ भने सम्पर्क गर्नुहोला। हामी काठमाडौँ 7 गते भेट्नेछौँ र तपाईँको गाउँमा हामी गाउँ गाउँमा आउनेछौँ। हामी तपाईँले जुन गाउँबाट बोलाउनुहुन्छ, तपाईँको टिम 8-10 जना मान्छेहरू भेला भएर गुरुलाई यहाँ बोलाएर ग्रह शान्ति गराउने चिनाहरू हो भने हामी आइहाल्छौँ, तपाईँको गाउँ गाउँमा आउँछौँ। हामी हरेक जिल्ला गइरहेका छौँ, तपाईँहरूले हामीलाई सम्झनु चाहिँ पर्यो है। आजको लागि यिनै जानकारीहरू सहित कार्यक्रमको निर्धारित समय सकिसकेको मलाई प्राविधिकबाट इशारा मिलिरहेको छ। तपाईँ र मेरो भेट भोलि ठिक 8 बजे बिहान रेडीको ध्वनि तरङ्गमा रहनेछ। दिनैभरि फोन गर्दै हामीसँग सरसल्लाह गर्दै गर्नुहोला। काठमाडौँ भेट्नको लागि नाम अनिवार्य रूपमा नाम लेखाउँदै गर्नुहोला भन्दै आजको लागि आज्ञा चाहन्छु। राधे राधे।

0: दुबई हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चालित स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चालित स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। Radio Tiger Studio Time.
4: यति बेला बिहानको 9 बजेको छ।

जिल्लामा वडा अधिवेशन सकियो र सुवा नुवाकोट र धादिङ बाहेकका जिल्लामा आज हुँदै साउदीको रियादमा ब्यालेस्टिक क्षेपास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी मध्य पूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकी विदेश मन्त्रालयको आग्रह र चेस ओलम्पियाडमा नेपालको महिला पुरूष दुवै टोलीको जित। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीमा भदौ 10 आएको बाढ़ीबाट विस्थापित भएकालाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानी नै अहिलेको प्रमुख समस्या रहेको छ। साथै झाडा पखाला रूखाखोकी र ज्वरोका बिरामी पनि बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा हिजोसम्म 88 जनामा झाडा पखाला देखिएको छ। त्यस्तै कतिपयमा रूखाखोकी र ज्वरोको समस्या छ। विस्थापितहरू नुवाकोट, रसुवा, धादिङ र काठमाण्डुका होल्डिङ सेन्टरमा रहेका छन्। होल्डिङ सेन्टरमा प्रभावितको संख्या धेरै भएकोले सरुवा रोग छिटो फैलिन सक्ने जोखिम रहेको हुँदा खानेपानी, सरसफाई र बसोबासमा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ। अहिले समस्या देखिएका बिरामीलाई सुरक्षित रूपमा छुट्टै राखेर निगरानी गर्ने गरिएको छ। त्यस्तै बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न हैजा विरूद्धको मुखबाट खुवाइने खोप अभियान पनि सञ्चालन भइरहेको छ, जस अन्तर्गत 50,000 भन्दा धेरैले खोप सेवा लिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा 50,467 जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डाक्टर अञ्जु कार्कीका अनुसार बाढ़ीबाट प्रभावित नुवाकोटका चार पालिका विदुर र बेलकोटगढ़ी नगरपालिका तथा किसपाङ र ताराकेश्वर गाउँपालिकामा 77,000 भन्दा धेरै बासिन्दालाई खोप खुवाउने लक्ष्य छ। सुरक्षित खानेपानी तथा सरसफाईको चुनौतीका कारण हैजा लगायतका महामारी फैलन नदिन खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिएको डाक्टर कार्कीले बताउनुभयो। हैजा तथा अन्य पानीजन्य रोगको जोखिमबाट बच्न खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुन पानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाईमा विशेष ध्यान दिन उहाँको आग्रह छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी एक दुई ठाउँमा पानी पर्ने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाड़ी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा कोशी, बागमती र गण्डकीको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। त्यस्तै तराईका एक दुई ठाउँमा पनि मध्यमसम्म पानी पर्न सक्ने महाशाखाको अनुमान छ। गैराती देशका केही हिमाली तथा पहाड़ी क्षेत्रमा हल्का वर्षा भएको थियो। यसैबीच यही असोज 8 गते अर्थात बिहिबारदेखि 5 दिनसम्म ठूलो पानी पर्न सक्ने हुँदा त्यसै अनुसार पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले आग्रह गर्नुभएको छ। यस्तै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि मौसमको पूर्वानुमान सहित 8, 9 र 10 गते सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा नगर्न सल्लाह दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाले अध्यावधिक भइरहने मौसमी सूचना र बुलेटिनलाई ध्यानमा राख्न आग्रह गरेको छ। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका दुई रिप नजिकैको छारे भीरमा पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। हिजो पहिरोसँगै ढुंगा खसेपछि झण्डै 100 मिटर सड़क अवरूद्ध हुँदा गाड़ी आवागमन बन्द भएको छ। पहिरोका कारण करिडोर हुँदै आवत जावत गर्ने यात्रु तथा गाड़ीहरू बीच बाटोमै रोकिएका छन्। सड़कमा ठूलठूला ढुंगा खसेकोले तत्काल सड़क खुलाउन कठिन छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सड़क खुलाउन पहल भइरहेको बताउनुभयो। उहाँका अनुसार सड़कमा ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्रै सड़क तत्काल खुलाउन सम्भव छैन। सड़क खुलाउने विषयमा सड़क विभागका प्रतिनिधि, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह सहित उपलब्ध गाउँपालिकाका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी सड़क खुलाउने काम शुरू गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो 43 जिल्लाका 3,396 ओडामा ओडा अधिवेशन भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका 43 जिल्लाका 3,396 ओडामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट सम्बन्धित ओडाका ओडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेक अन्य 31 जिल्लामा ओडा अधिवेशन आज हुनेछ। कांग्रेसको केन्द्रीय कार्य समितिको निर्णय अनुसार पार्टीको 15 केन्द्रीय महाधिवेशन यही असोज 16 19 गतेसम्म काठमाडौँमा हुँदैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास, गाथा र कथा, गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अर्थमन्त्री डाक्टर सोनी मुवाले 3 दिने भारत भ्रमण सकेर हिजो बेलुका स्वदेश फर्किनु भएको छ। भारत सरकारको निमन्त्रणामा बिहिबार 6 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डाक्टर वाग्ले 3 दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जानुभएको थियो। भ्रमणका क्रममा वहाँ भारतका मन्त्री स्तरीय 2 भेटवार्ता, 1 कूटनीतिक, 1 सामाजिक, 1 आर्थिक व्यावसायिक र 1 प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। भ्रमणको क्रममा रोसुवामा गएको भोटेपछि बाढ़ीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्याएको सहयोगप्रति नेपाल सरकारको तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनु भएको छ। साथै बाढ़ीपछिको पुननिर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको छ र दुई देशबीचको राजनैतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढंगबाट अघि बढ़ाउने विषयमा पनि भेटघाट फलदायी भएको उहाँको भनाइ छ। यसैबीच संयुक्त राष्ट्र संघ युएनको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली आज बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनाल महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्री स्तरीय कार्यक्रममा सहभागी हुने तयारी छ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुनेछ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पछि मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई बिहिबार सम्बोधन गर्नुहुनेछ। अब विदेशको खबर। यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद सहित लाल सागर क्षेत्रमा रहेका ऊर्जा केन्द्रलाई लक्षित गरी ड्रोन र ब्यालिस्टिक क्षेपास्त्रबाट आक्रमण गरेको दावी गरेको छ। साउदीका अधिकारीले रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेपास्त्रलाई आकाशमै रोकेर नष्ट गरिएको बताएका बीबीसीले जनाएको छ। तर अन्य क्षेपास्त्र वा ड्रोनबाट भएको क्षतिको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। हिजो रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन भण्डारण ट्याङ्कीबाट बाक्लो कालो धुवा देखिएको थियो। घटनापछि विमानस्थलमा केही समय उडान प्रभावित भएका थिए। हुती समूहका सैन्य प्रवक्ता यहा अल सारियाले रियादका संवेदनशील ठाउँ तथा लाल सागर किनारको यानबुमा रहेको साउदी सरकारी तेल तथा ग्यास कम्पनी आरामकोका संरचनालाई लक्षित गरी ठूलो संख्यामा ब्यालिस्टिक तथा क्रूज क्षेपास्त्र र ड्रोन प्रयोग गरिएको दावी गर्नुभएको छ। उहाँले यमनको राजधानी सानामा साउदी पक्षले गरेको आक्रमणको जवाफमा आक्रमण गरिएको पनि बताउनु भएको छ। साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताका अनुसार 20 ताइफ, फहरसान र यानबुमा सर्वसाधारणलाई लक्षित गर्ने प्रयास पनि हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको छ। यसैबीच अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन र सम्भावित उडान रद्द तथा यात्रा अवरोधका लागि तयार रहन आग्रह गरेको छ। अब खेल खबर। उज्बेकिस्तानको समरकन्दमा जारी 46औं चेस ओलम्पियाडको चौथो चरणमा नेपालका दुवै टोली महिला पुरूषले जित निकालेका छन्। हिजो भएका खेलमा खुल्ला टोलीले टिमोर लिस्टेलाई 4-0 तथा महिला टोलीले डोमिनिक रिपब्लिकनलाई 3-1 पराजित गरेका हुन्। टिमोर लिस्टे विरूद्ध नेपालका चारै खेलाड़ीले जित हात पारे। यो जितसँगै खुल्ला टोलीले 4 चरणबाट 4 अंक जोड़ेको छ। महिला टोलीले पनि डोमिनिकन रिपब्लिक विरूद्ध 3-1 जित निकाल्यो। पहिलो बोर्डमा एन्जल महर्जन पराजित भए पनि त्यसपछि नेपालका 3 खेलाड़ीले लगातार जित निकालेका हुन्। महिला टोलीले पनि 4 चरणबाट 4 अंक जोड़ेको छ। चारभञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित बसेको होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको समस्या, सरुवा रोगको जोखिम हुँदा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, आज कोशी बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा पानी पर्ने सम्भावना, हुम्लाको छारे भीरमा पहिरो खसेपछि कर्णाली करिडोर अवरूद्ध, कांग्रेसले 43 जिल्लामा वडा अधिवेशन सक्यो, रसुवा नुवाकोट र धादिङ बाहेकका जिल्लामा आज हुँदै, साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुती विद्रोहीको दावी, मध्य पूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकी विदेश मन्त्रालयको आग्रह, र चेस ओलम्पियाडमा नेपालको महिला पुरूष दुवै टोलीको जीत।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैं, बाघ छैं।
4: ग्लोबल आईएमए बैंक लिमिटेडको भुरीगाउँ शाखा स्थानान्तरण हुने सम्बन्धी सूचना। ग्लोबल आईएमए बैंक लिमिटेडको भुरीगाउँ शाखा यही असोज 5 गतेदेखि हाल रहेको स्थानबाट झण्डै 50 मिटर उत्तर पश्चिम कुमारी बैंकसँग सटेको साउद निवासमा स्थानान्तरण भई सञ्चालन हुने बेहोरा सम्बन्धित सम्पूर्ण ग्राहकवर्ग तथा सरकारवालाहरूमा जानकारी गराउँदछौ। शाखा स्थानान्तरण पश्चात बैंकबाट प्रदान गरिने सम्पूर्ण बैंकिङ सेवा तथा कारोबारहरू नयाँ स्थानबाट नियमित रूपमा सञ्चालन हुनेछन्।
5: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछ नि त।
6: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
5: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।
4: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672, 98224-21679 र 98125-10349।
7: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैं, बाज छैन।

0: ग्लोबल आईएमई बैंक लिमिटेडको भुरीगाउँ शाखा स्थानान्तरण हुने सम्बन्धी सूचना। ग्लोबल आईएमई बैंक लिमिटेडको भुरीगाउँ शाखा यही असोज 5 गतेदेखि हाल रहेको स्थानबाट झण्डै 50 मिटर उत्तर पश्चिम कुमारी बैंकसँग सटेको साउद निवासमा स्थानान्तरण भई सञ्चालन हुने बेहोरा सम्बन्धित सम्पूर्ण ग्राहकवर्ग तथा सरकारवालाहरूमा जानकारी गराउँदछौ। शाखा स्थानान्तरण पश्चात बैंकबाट प्रदान गरिने सम्पूर्ण बैंकिङ सेवा तथा कारोबारहरू नयाँ स्थानबाट नियमित रूपमा सञ्चालन हुनेछन्।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैं बाघ सुन।

0: बाजुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान KP पोली क्लिनिक भुरीगाउँ बर्दिया।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0-86-93।
4: सन्जो, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हेरेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइटु
4: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
4: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-37582।
5: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरी गाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: ग्लोबल आईएमई ब्याङ्क लिमिटेडको भुरीगाउँ शाखा स्थानान्तरण हुने सम्बन्धी सूचना। ग्लोबल आईएमई ब्याङ्क लिमिटेडको भुरीगाउँ शाखा यही असोज 5 गतेदेखि हाल रहेको स्थानबाट झण्डै 50 मिटर उत्तर पश्चिम कुमारी ब्याङ्कसँग सटेको साउद निवासमा स्थानान्तरण भई सञ्चालन हुने बेहोरा सम्बन्धित सम्पूर्ण ग्राहकवर्ग तथा सरकारवालाहरूमा जानकारी गराउँदछौ। शाखा स्थानान्तरण पश्चात बैंकबाट प्रदान गरिने सम्पूर्ण बैंकिङ सेवा तथा कारोबारहरू नयाँ स्थानबाट नियमित रूपमा सञ्चालन हुनेछन्।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ झैं।
2: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
0: ग्लोबल आईएमई ब्याङ्क लिमिटेडको भुरीगाउँ शाखा स्थानान्तरण हुने सम्बन्धी सूचना। ग्लोबल आईएमई ब्याङ्क लिमिटेडको भुरीगाउँ शाखा यही असोज 5 गतेदेखि हाल रहेको स्थानबाट झण्डै 50 मिटर उत्तर पश्चिम कुमारी ब्याङ्कसँग सटेको साउद निवासमा स्थानान्तरण भई सञ्चालन हुने बेहोरा सम्बन्धित सम्पूर्ण ग्राहकवर्ग तथा सरकारवालाहरूमा जानकारी गराउँदछौ। शाखा स्थानान्तरण पश्चात बैंकबाट प्रदान गरिने सम्पूर्ण बैंकिङ सेवा तथा कारोबारहरू नयाँ स्थानबाट नियमित रूपमा सञ्चालन हुनेछन्।
1: खुशीको खबर।
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु

0: सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त। हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा, अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: ग्लोबल आईएमई बैंक लिमिटेडको भुरीगाउँ शाखा स्थानान्तरण हुने सम्बन्धी सूचना। ग्लोबल आईएमई बैंक लिमिटेडको भुरीगाउँ शाखा यही असोज 5 गतेदेखि हाल रहेको स्थानबाट झण्डै 50 मिटर उत्तर पश्चिम कुमारी बैंकसँग सटेको साउद निवासमा स्थानान्तरण भई सञ्चालन हुने बेहोरा सम्बन्धित सम्पूर्ण ग्राहकवर्ग तथा सरकारवालाहरूमा जानकारी गराउँदछौ। शाखा स्थानान्तरण पश्चात बैंकबाट प्रदान गरिने सम्पूर्ण बैंकिङ सेवा तथा कारोबारहरू नयाँ स्थानबाट नियमित रूपमा सञ्चालन हुनेछन्।
1: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बरदिया 98165-0672 98224-21679 र 98125-10349।

0: मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: अपने सुनती बाती रेडियो टाइगर उन्नीस बुंदा 2 मेगाहर्ट्ज़।

ಆಯ್ತರ್ ಲೆಹಂಗಾ ಕಲಿಪ

के छोड़ी का हाय तोर लहंगा गली

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
5: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: खुसीको खबर।
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
5: ग्लोबल IME बैंक लिमिटेडको भुरीगाउँ शाखा स्थानान्तरण हुने सम्बन्धी सूचना। ग्लोबल IME बैंक लिमिटेडको भुरीगाउँ शाखा यही असोज 5 गतेदेखि हाल रहेको स्थानबाट झण्डै 50 मिटर उत्तर पश्चिम कुमारी बैंकसँग सटेको साउत निवासमा स्थानान्तरण भई सञ्चालन हुने बेहोरा सम्बन्धित सम्पूर्ण ग्राहकवर्ग तथा सरकारवालाहरूमा जानकारी गराउँदछौ। शाखा स्थानान्तरण पश्चात बैंकबाट प्रदान गरिने सम्पूर्ण बैंकिङ सेवा तथा कारोबारहरू नयाँ स्थानबाट नियमित रूपमा सञ्चालन हुनेछन्।
6: हो त नि, रेडियो टाइगर आयो।
7: यो हो रेडियो टाइगर 99.2 MHz। गर्जन सधैँ बाघ झैं।
8: रेडियो टाइगर स्टूडियो टाइम।
9: अहिले दिउँसोको 3 बजेको छ।
10: राष्ट्रको शान किसान।
11: A complete piping solutions.

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै, न आत्तिन तर हदैसम्मको सावधानी अप्नाउन मौसमविदहरूको आग्रह। भोटे कोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको सपहिचानका लागि आउन आफन्तलाई प्रहरीको आग्रह। नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विशेष समावेश भएन। साउदी अरबको राजधानीमा ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी, मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी। र एसियाली खेलकुदमा एरिका गुरूङ पदक विहीन। नेपाल खबरमा अब पूरा खबर। मौसमविदहरूले आउँदो 8 गते बिहिबारदेखि 5 दिनसम्म अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सावधानी अप्नाउन सुझाव दिएका छन्। बंगालको खाड़ी र अण्डमान सागर आसपास विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण मौसमविदहरूले नेपालमा पनि अत्यधिक वर्षाको चेतावनी दिएका छन्। मनसुनी हावा र पश्चिमी वायुको टकरावले गर्दा यसपटकको मौसमी अवस्था गम्भीर बन्न सक्ने विज्ञहरूको अनुमान छ। पानी पार्ने प्रणालीको मार्ग र गति स्पष्ट भइ नसकेको भए पनि ठूलो पानीको सम्भावना अत्यधिक रहेको जल तथा मौसम विश्लेषक नमिन्द्र दाहालले बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालयका मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार कतिपय ठाउँमा 400 देखि 741 मिलिमिटर सम्म वर्षा हुने सम्भावना रहेको छ। यो भनेको धेरै क्षति पुर्याउन सक्ने अवस्था हो। भारतको उत्तर पश्चिमबाट आउने सुक्खा हावाले यो प्रणालीलाई नेपालतर्फ धकेल्ने हुँदा पूर्वदेखि पश्चिम समय लगातार र झरीको रूपमा पानी पर्ने जोखिम देखिएको छ। नेपालमा विशेष गरी असोज 10 गते यसको प्रभाव सबैभन्दा बढ़ी देखिने विज्ञहरूले औल्याएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद संजीव अधिकारीका अनुसार प्रारम्भिक अनुमानले मध्य र सुदूरपश्चिम नेपालमा धेरै वर्षाको सम्भावना देखाएको छ। विभागले यस प्रणालीलाई नजिकबाट नियालिरहेको र अवस्था हेरेर थप औपचारिक जानकारी दिने जनाएको छ। विगत केही वर्ष यता असोजमा परेको पानीले ठूलो जनधनको क्षति गरेको इतिहास छ। यसैले असोज 8 देखि 12 गतेसम्म अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र पाकेको धान बाली जोगाउन किसानहरूलाई उच्च सतर्कता अप्नाउन मौसमविदहरूले अपील गरेका छन्। आम नागरिकलाई न आत्तिन तर हदैसम्मको सावधानी अप्नाउन मौसमविदहरूले आग्रह गरेका छन्। भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहु र नवलपरासीबाट ती शवहरू निकालिएका हुन्। फेला परेका मध्ये डीएनए नमूना लिएर 1292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यसैबीच रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट निकालेका 24 जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदुर नगरपालिका छमा रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको अझै पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डीएसपी इकबाल हवारीले बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको शव हुन सक्ने भन्दै पहिचानका लागि खम्बा क्याम्प पुग्न परिवारजनलाई आग्रह गर्नुभएको छ। नेकपा एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन तयार गरेको छ। तर बहुप्रतीक्षित मानिएको नेतृत्व पुनर्गठन वा परिवर्तनको विषय भने प्रतिवेदनमा समावेश गरिएको छैन। आज ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यदलको बैठकले साझा प्रतिवेदनलाई अन्तिम रूप दिएको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पदमा अर्यालले बदलिदो जनमनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढ़ाउने विषयमा गम्भीर छलफल भएको बताउनुभयो। यसअघि विभिन्न नेताहरूले छुट्टा छुट्टै प्रतिवेदन ल्याएको भन्ने चर्चामा सत्यता नभएको भन्दै सचिव अर्यालले ती अलग अलग प्रतिवेदन नभई मस्यौदा मात्र भएको बताउनुभयो। कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेश गरेको मस्यौदामा आवश्यक थपकट र परिमार्जन गरेर सर्वसम्मत साझा दस्तावेज तयार गरिएको उहाँको भनाइ छ। सचिव अर्यालले कार्यदलले नेतृत्व पुनर्गठनको विषय प्रतिवेदनमा प्रवेश नगराएको स्पष्ट पार्नु भएको छ। कार्यदलले तयार पारेको साझा प्रतिवेदन आजै बस्ने पार्टी सचिवालय बैठकमा पेश हुनेछ। सचिवालयले नै प्रतिवेदनमाथि छलफल गरी थप निर्णय गर्ने बताइएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई द्वन्द्वको मैदान बन्न नदिन भन्दै छठपछि मेची महाकाली पदयात्रा गर्ने घोषणा गर्नुभएको छ। आज जनकपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले जात धर्म र राजनीतिको नाममा समाज विभाजित भइरहेको दावी सहित एकता कायम गर्न आफूले पैदल यात्रा गर्न लागेको बताउनुभयो। छठ पर्वको पारणका दिन जनकपुरको जानकी मन्दिरमा दर्शन गरेपछि उहाँले झापाको भद्रपुरबाट यात्रा शुरू गर्नुहुनेछ। गाड़ी वा रथमा नभई पैदलै गरिने यस यात्रामा आफूले भाषण कम गर्ने र जनताका समस्या धेरै सुन्ने सांसद सिंहले बताउनु भएको छ। विशेष गरी युवा पलायन, किसान र मजदूरका समस्या, व्यापारिक मन्दी तथा सीमावर्ती नागरिकले भोग्नु परेको शास्तिबारे उहाँले प्रत्यक्ष जानकारी लिनुहुनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरोपेन्ट्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 0556943333 4935555
5: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू मनास्लो क्षेत्र संरक्षण आयोजनाले मनास्लो हिमालको आधार शिविर क्षेत्रमा अनसनरत युवाहरूलाई अनसन फिर्ता दिन आग्रह गरेको छ मनास्लो क्षेत्र संरक्षण आयोजनाका प्रमुख अनिल प्रसाईले आन्दोलनको नेतृत्व गरिरहेका धावा नुर्बु लामालाई पत्र पठाउँदै युवाहरूले उठाएका गम्भीर सवालप्रति ध्यानकर्षण भएको जनाउनु भएको छ युवाहरूले उठाएका गम्भीर सवाल प्रति स्थानीय खानेपानी तथा सिंचाईको स्रोत संरक्षण विद्यालयको पाठ्यक्रममा जलवायु शिक्षा र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको माग सम्बोधन गर्न आयोजना गम्भीर रहेको पत्रमा उल्लेख छ आयोजनाले युवाहरूको बिग्रदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय तथा केन्द्र सरकारसँग समन्वय गरेर समस्या समाधान गर्न पहल गर्ने समेत बताएको छ साथै आयोजनाले हिमाल र हिमाली समुदायको संरक्षणका लागि सँगसँगै काम गर्ने प्रतिबद्धता पनि जनाएको छ 11 जना युवाहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण र हिमताल विस्फोटको जोखिम लगायतका विषय उठाएका छन् गोर्खाको चुम्नुब्री गाउँपालिकाका युवाहरूले अस्ति शुक्रबारदेखि 4,900 मिटरको उचाइमा आमरण अनसन शुरू गरेका हुन् अब विदेशको खबर इरान समर्थित यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद र लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेपास्त्र आक्रमण गरेको दावी गरेको छ साउदी अधिकारीहरूले पनि रियादतर्फ प्रहार भएको एउटा क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरेको बताएका छन् जुलाई यता पहिलो पटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको थियो यता हुतीका सैन्य प्रवक्ता यहिया अल सारे आले पछिल्लो एक हप्तामा साउदी अरबले यमनमाथि 300 वटा हवाई आक्रमण गरेको आरोप लगाएका छन् हुती र साउदी समर्थित सरकारी फौजबीचको भिडन्तमा शनिबार मात्रै 48 जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् यसैबीच हुतीको आक्रमणपछि अमेरिकाले मध्य पूर्वमा द्वन्द थप चर्किन सक्ने भन्दै गम्भीर चेतावनी दिएको छ अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई मध्य पूर्वको यात्रामा गम्भीरतापूर्वक पुनर्विचार गर्न समेत आग्रह गरेको छ साथै अमेरिकाले साउदी अरबलाई सम्भावित खतराबाट जोगाउन 24 अर्ब 30 करोड़ डलर बराबरका 48 वटा F-35 लड़ाकु विमान बिक्री गर्न स्वीकृति समेत दिएको छ अब खेल खबर जापानमा चलिरहेको 20औं एसियाली खेलकुद अन्तर्गत महिला कराटेको कुमिते विदामा नेपालकी एरिका गुरूङ पदक विहीन भएकी छिन् नागोयामा भएको 68 केजी माथिको काश्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाको मुस्तफा दिना अहमदसँग 8-7 अङ्कले पराजित भइन्। एक समयसम्म अग्रता बनाएकी एरिका अन्तिम समयमा 2 अङ्क गुमाउँदा पदक विहीन भएकी हुन्। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाड़ी हुन्। यसपटक उनीबाट स्वर्ण पदकको समेत अपेक्षा गरिएको थियो। यस्तै 60 केजी मुनिको स्पर्धामा नेपालका मीन बहादुर तामाङ पनि काँस्य पदकबाट चुकेका छन्। तामाङ साउदी अरेबियाका अब्बासेर एसएबीसँग 2-0 पराजित भए। यसै गरी 55 केजी मुनि नेपालका राकेश मानन्दर पनि काँस्य पदक जित्न असफल भएका छन्। मानन्दर मलेसियाका कालियना सुन्दरमसँग 9-1 फराकिलो अन्तरले पराजित भए। यसै गरी कराटेमा 68 केजी तौल समूहका नेपालकी निरूपा दोङले क्वार्टर फाइनलमा खेल्दैछन्। टीम कातातर्फको खेल पनि भोलि नै हुनेछ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै न आत्तिन तर हदैसम्मको सावधानी अपनाउन मौसमविदको आग्रह। भोटेपछि बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। त्रिशुले एक जलविद्युत आयोजनाको सोरुङबाट निकालेका 24 जनाको शव पहिचानका लागि आफन्तलाई प्रहरीको आग्रह। नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश भएन। साउदी अरबको राजधानीमा ब्यालिस्टिक क्षेपयास्त्र प्रहार गरेको हुथी विद्रोहीको दावी, मध्य पूर्वमा द्वन्द बढ्न सक्ने अमेरिकाको चेतावनी। र एसियाली खेलकुदमा एरिका गुरुङ पदक विहीन।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
6: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
7: यही असोज 9 गते शुक्रबारको दिन
6: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
8: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुनाटपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुनाटपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21679 र 98-125-10349। ग्लोबल IME बैंक लिमिटेडको भुरीगाउँ शाखा स्थानान्तरण हुने सम्बन्धी सूचना। ग्लोबल IME बैंक लिमिटेडको भुरीगाउँ शाखा यही असोज 5 गतेदेखि हाल रहेको स्थानबाट झण्डै 50 मिटर उत्तर पश्चिम कुमारी बैंकसँग सटेको साउथ निवासमा स्थानान्तरण भई सञ्चालन हुने बेहोरा सम्बन्धित सम्पूर्ण ग्राहकवर्ग तथा सरकारवालाहरूमा जानकारी गराउँदछौ। शाखा स्थानान्तरण पश्चात बैंकबाट प्रदान गरिने सम्पूर्ण बैंकिङ सेवा तथा कारोबारहरू नयाँ स्थानबाट नियमित रूपमा सञ्चालन हुनेछन्।
9: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9848638858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0693।
4: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98691777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
4: यही असोज 9 गते शुक्रबारको दिन
3: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
5: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम।
6: यति बेला अपराह्नको 4 बज्यो।
7: होइन दिदी, किन निराश भएर बस्नु भएको?
8: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
7: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
9: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
10: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
11: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534304।
2: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने?
12: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
13: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
10: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0693-93।
14: सन्जो, कहाँ हो के यति हतार हतारमा?
15: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
14: अरे अरे सपना, तिमी कता जान लागे कि?
16: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
14: ए रमेश, पर्ख न, कता हिँडेको के?
17: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए। ओ महाराजे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु
14: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
15: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
14: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
18: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: ग्लोबल आईएमई बैंक लिमिटेडको भुरीगाउँ शाखा स्थानान्तरण हुने सम्बन्धी सूचना। ग्लोबल आईएमई बैंक लिमिटेडको भुरीगाउँ शाखा यही असोज 5 गतेदेखि हाल रहेको स्थानबाट झण्डै 50 मिटर उत्तर पश्चिम कुमारी बैंकसँग सटेको साउद निवासमा स्थानान्तरण भई सञ्चालन हुने बेहोरा सम्बन्धित सम्पूर्ण ग्राहकवर्ग तथा सरकारवालाहरूमा जानकारी गराउँदछौ। शाखा स्थानान्तरण पश्चात बैंकबाट प्रदान गरिने सम्पूर्ण बैंकिङ सेवा तथा कारोबारहरू नयाँ स्थानबाट नियमित रूपमा सञ्चालन हुनेछन्।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्दैन।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्रणाली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222 र 98605222।
0: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ। के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
3: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
4: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
5: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98-681-086-93।
0: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
6: Let's have a digital enjoy with us.

डम्बरेलले ठिक्टु दिल्ली ब्यानर्जी जति दखल दियो त

प्रेम ठुलो साझा हाम्रो माया बिहानीमा कुरा गर्दै राख्का टोली एउटै सिरानीमा बाडुल्की लाउन।

0: खुकुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान KP पोली क्लिनिक घुरीगाउँ बर्दिया।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ, बाज चाहिँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ। उज्यालो रेडियो नेटवर्क अहिले बेलुकीको 6 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: असोज 8 गतेदेखि नेपालमा अत्याधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै नआत्तिन तर हदैसम्मको सावधानी अपनाउन विज्ञको सुझाव।
2: मध्य पहाड़ र तराईतिर केन्द्रित हुन्छ यो बलबाड़ी आउने ठाउँहरू पहिरो झर्ने ठाउँहरू यात्राहरूमा अलि बढी सावधान आवश्यक छ।
0: भोटेकुसी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपतिको निर्देशन।
1: विद्यालय शिक्षाको नयाँ पाठ्यक्रममा नैतिक शिक्षा जलवायु जोखिमदेखि एआईसम्मका विषय समेट्न सुझाव। समय अनुसार शिक्षण विधि र मूल्याङ्कनमा समावेशिता अपनाउनु पर्ने।
0: अमेरिकालाई इरानसँगको युद्ध महँगो बन्दै अहिलेसम्म 66.74 अर्ब रूपियाँ भन्दा धेरै खर्च।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई हरायो। महिला क्रिकेटमा स्वर्ण पदकका लागि भारत र श्रीलंका खेल्ने।
3: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। मौसमविदहरूले आउँदो 8 गते बिहिबारदेखि 5 दिनसम्म अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन सुझाव दिएका छन्। बंगालको खाड़ी र अण्डमान सागर आसपास विकसित भइरहेको निम्नचापीय प्रणालीका कारण मौसमविदले नेपालमा पनि अत्यधिक वर्षाको चेतावनी दिएका हुन्। मनसुनी हावा र पश्चिमी वायुको टकरावले गर्दा यसपटकको मौसमी अवस्था गम्भीर बन्न सक्ने विज्ञहरूको अनुमान छ। पानी पार्ने प्रणालीको मार्ग र गति स्पष्ट भइ नसकेको भए पनि ठूलो पानीको सम्भावना अत्यधिक रहेको जल तथा मौसम विश्लेषक नमिन्द्र दाहालले बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार कतिपय ठाउँमा 400-741 मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ। यो भनेको धेरै क्षति पुर्याउन सक्ने अवस्था हो। भारतको उत्तर पश्चिमबाट आउने सुखा हावाले यो प्रणालीलाई नेपालतर्फ धकेल्ने हुँदा पूर्वदेखि पश्चिमसम्मै लगातार र झरीको रूपमा पानी पर्ने जोखिम देखिएको छ। नेपालमा विशेष गरी असोज 10 गते यसको प्रभाव सबैभन्दा बढ़ी देखिने विज्ञहरूले औंलाएका छन्। जल तथा मौसम विज्ञान विभागले पनि केही बेर अगाडि सूचना निकालेर प्रणालीको असर नेपालमा पर्ने तर कति पर्छ भन्ने अहिले टुंगो नभएको बताएको छ। महाशाखाका अनुसार थप अध्ययन भइरहेको छ भने अहिले नै कति पानी कहाँ पर्छ भन्ने यकिन गर्न भनिसकेको छैन। महाशाखाले निकालेको सूचना अनुसार छिट्टै नै यसबारेमा थप जानकारीहरू दिइनेछ। विगत केही वर्ष यता असोजमा पानी परेकाले ठूलो जनधनको क्षति गरेको इतिहास छ। त्यसैले असोज 8 देखि 12 गतेसम्म अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र पाकेको धान बाली जोगाउन किसानहरूलाई उच्च सतर्कता अपनाउन मौसमविदहरूले अपील गरेका छन्। आम नागरिकलाई नआतिन तर हदैसम्मको सावधानी अपनाउन उनीहरूको सुझाव छ। साथी हृदय रिमालले जल तथा मौसम विश्लेषक नमिन्द्र दाहालसँग आउँदो बिहिबारदेखि प्रवेश गर्न लागेको मौसमी प्रणालीको प्रभाव र यसका लागि अपनाउनु पर्ने सावधानी बारे कुराकानी गर्नुभएको छ।
2: जुन बंगालको खाडीमा नयाँ चक्रवात उठिरहेको छ, यस्तो समयमा उठिरहन्छ के पश्चिम उत्तरतिर आउँदै गर्दाखेरि नेपाललाई प्रभावित पार्दैछ। त्यो भनेको मतलब यसको केन्द्रमै पर्छ भन्ने त होइन, तर त्यसको साइडमै पनि पर्छ नेपाल, वर्षा धेरै हुने सम्भावना छ।
8: यस्तो खालको प्रणालीको विगत कस्तो छ हामीसँग अनुभव, अथवा यो सामान्यतया आउने जाने तर यसको अब जोखिम चाहिँ रहन्छ भन्ने हिसाबले मात्रै बुझ्ने कि
2: नियमित घटनाभित्रै पर्छ, तर नियमित घटनामा पनि अब कुनै अलिक ठुलो घटना भन्ने हुन्छ, अब यो ठुलो भित्र पर्छ क्या, त्यसभित्र अलिक बढी प्रभाव छोडेर जाने घटना हो यो।
8: अब हामीले भर्खर एउटा विनाशकारी ठुलो बाढी भएको अवस्था छ, त्यहाँ प्रभावितहरू पनि बसिराख्नु भएको छ होल्डिङ सेन्टरमा, यही समयमा यदि यो वर्षा भयो भने यो कुन क्षेत्रमा बढी हुने सम्भावना देखिन्छ?
2: अहिलेको यसको हेर्दा अब विभिन्न मोडलहरूले विभिन्न खालका परिदृश्यहरू अगाडि ल्याउँछन् होइन, तर समग्रमा पूर्वदेखि पश्चिमसम्म नै यसको असर पर्ने देखिन्छ। दक्षिण केन्द्रित छ यो, पहाड़तिर धेरै मास्टरसम्म जाँदैन, पहाड़मा धेरै ठूलो पानी पर्ने भन्दा पनि अलिकति मध्य पहाड़ र तराईतिर केन्द्रित हुन्छ यो, धेरै त तराई चुरे महाभारत आसपासमा धेरै केन्द्रित हुने जस्तो देखिन्छ। अनि अर्को चाहिँ अब यसको प्रगति अगाडिको बाटोबाट थाहा हुन्छ, कुनैले चाहिँ यो पश्चिम अलिक धेरै धेरै पानी पार्न देखाइरहेछ, कुनैले मध्य भागमा, कुनैले पूर्व भागमा। अब कुन सहयोग भन्नको लागि चाहिँ हामीले औसत रूपबाटै हेर्ने गरेका छौँ। औसत हेर्दाखेरि जस्तो नेपालको लुम्बिनी क्षेत्र प्रदेशहरूमा चाहिँ जताबाट पानी धेरै नै पर्छ भन्ने छ, कुन गतिमा हिँड्छ भन्नेले पानी कस्तो असर पार्ने हुन्छ। जस्तो अलिक बिस्तारै हिँड्यो भने धेरै दिनसम्म पानी परिरहने हुन्छ, झरी वर्षाको कुरा भयो, छिटो गतिमा बढ्यो भने पानी एकदम धेरै पार्ने तर छिटो बिदा हुन्छ। अब त्यो छिटो गतिमा बढेकोले चाहिँ धेरै क्षति गर्छ, बिस्तारै धेरै दिन वर्षा गरायो भने त्यो वर्षा भइसक्दाखेरि पानी पनि बग्दै जान्छ, त्यो अलिक स्थिर हुन्छ। यसको गति चाहिँ अलि नजिकबाट निहाल्ने प्रयास भइरहेछ, साह्रै स्पष्ट भएको छैन, भोलि पछिसम्म यसको स्पष्टता आउँदै जान्छ। तिहार चाहिँ यो सुरु हुने हुनाले हामीले त्यतिखेरसम्म योभन्दा अझ स्पष्ट र के गर्दा सुरक्षित हुन सकिन्छ भन्ने कुरा चाहिँ भन्न सकिन्छ।
8: आम नागरिकले यसबाट सचेत रहने कुरा त स्वाभाविक नै भयो, धान लगभग भित्राउने समय पनि आउँदैछ, यसमा चाहिँ किसान विशेष गरी कृषि क्षेत्रमा कस्तो सावधानी अपनाउन जरुरी छ, के असरको सम्भावनालाई आकलन गर्न सकिन्छ?
2: यो अलि अगाडि नै आएको हुनाले अहिले धान भित्राउन धेरै हतार पनि छैन होला, अब कति ठाउँमा अलि अगाडि पनि धान तयार हुन्छ, तर त्यो यति भित्राउने हतार हुने अवस्थामा त नहोला पनि, र यदि त्यो समयमा भित्राउने हो बाली हो भने चाहिँ त्यसलाई नचलाउन राम्रो हुन्छ, किनभने अब त्यो पानी पर्ने भने चाहिँ किसानहरूले आफै बुझ्नुहुन्छ होइन। अहिले सावधानी भनेर चाहिँ विशेष गरी पानी भलबाडी आउने ठाउँहरू, पहिरो झर्ने ठाउँहरू गर्दाखेरि यात्राहरू, यातायातका कुराहरूमा चाहिँ अलिक बढी सावधानी अप्नाउनु पर्यो। जहाँ पहिलेदेखि भल पहिरोहरू, वर्षाको जोखिम बढ़िरहेको छ, त्यो क्षेत्रबाट चाहिँ टाढा बस्नु, सावधानी हुनु चाहिँ आवश्यक छ। कुन रूपमा प्रस्तुत हुन्छ त्यही अनुसार हाम्रो तयारी गर्नुपर्ने हुन्छ। तराई क्षेत्रमा अलिकति बढी डुबान, जहाँ पानी पर्छ यसले बढी नै डुबान हुने गरी पर्ने सम्भावना 500-700 मिलिमिटर एकै दिन होइन, दुई तिन दिनमा त्यति पानी पार्ने सम्मको भएको हुनाले 500-700 मिलिमिटर धेरै पानी हो, त्यो महिना दिनभरि पर्ने पानी हो कि, दुई तिन दिनमा पर्दाखेरि त्यसले डुबानहरू लगायतको क्षति गर्न सक्छ, त्यसमा हामी सचेत रहनुपर्छ।
1: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विश्लेषक नमिन्द्र दाहाल, नेपाल दर्पणमा खबरकै सिलसिला। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1436 पुगेको छ। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहु र नवलपरासीबाट ती शवहरू निकालिएका हुन्। फेला परेका मध्ये डीएनए नमूना लिएर 1292 शवको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ। यस्तै रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाको सुरूङबाट निकालेका 24 जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ। हिजो सेनाको हेलिकप्टर मार्फत विदुर नगरपालिका छमा रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको पहिचानका लागि खम्बा क्याम्प पुग्न प्रहरीले परिवारजनलाई आग्रह गरेको छ। यसैबीच भोटेपछि बाढी पछिको उद्धार राहत तथा पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकारलाई निर्देशन दिएको छ। आज केन्द्रीय कार्यालयमा बसेको रासोपा सचिवालय बैठकले खोज उद्धार र राहतका काममा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको हो। बैठकमा सरकारका प्रतिनिधिले बाढी पछिको अवस्था र भइरहेका कामबारे ब्रिफिङ गरेका थिए। प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले पहिचान हुन नसकेका शवको शीघ्र डीएनए परीक्षण गरी पीड़ित परिवारलाई राहत उपलब्ध गराउन जोड़ दिएको छ। साथै बेपत्ता नागरिकको अवस्था तत्काल यकिन गर्न र आवश्यक परे कानूनी व्यवस्था मिलाएर भए पनि सहजीकरण गर्न आग्रह गरिएको छ। गएको भदौ 10 गतेको भोटेकोशी बाढीपछि स्थगित गरिएका आफ्ना पार्टी गतिविधिहरू आजदेखि पुनः सञ्चालन गर्ने निर्णय पनि रासोपाले गरेको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
10: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले असोज 8 गतेदेखि नेपालमा अत्यधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै नआतिन तर हदैसम्मको सावधानी अपनाउन बिगेको सुझाव भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या 1,436 जना पुग्यो खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपाको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिवर्तनका क्रममा मूल्य मान्यता र नैतिक शिक्षा एआई तथा सूचना प्रविधि सिपमूलक र व्यावहारिक शिक्षाका साथै बुक फ्री र ब्यागलेस डे जस्ता विषयमा बढ़ी सुझाव प्राप्त भएका छन्। यस्तै समय अनुसार पाठ्यक्रम शिक्षण विधि र मूल्यांकनमा समावेशिताका विषय पनि सुझावका रूपमा आएका छन्। परिमार्जित पाठ्यक्रमका पाठ्य पुस्तक भन्दा बाहिरका सन्दर्भ सामग्रीका आधारमा सृजनात्मक सिकाई र जलवायु परिवर्तन अनुकूलनलाई समेट्न सरकारवालाहरूले जोड़ दिएका पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरूषोत्तम खिमिरेले बताउनुभयो। यो सुझावहरू सातै प्रदेशका 28 जिल्लाका 51 ठाउँमा पुगेर कक्षा कोठामै शिक्षक र विद्यार्थीहरूसँगको अन्तर्क्रिया तथा अनलाइन माध्यमबाट संकलन गरिएको हो। केन्द्रका निर्देशक खिमिरेका अनुसार सातै प्रदेशका सामाजिक विकास मन्त्रालय पालिका र विद्यालय सहित 20,000 भन्दा बढ़ी सरकारवालाबाट यी सुझावहरू प्राप्त भएका छन्। अहिले पनि वेबसाइट मार्फत शिक्षक विद्यार्थी अभिभावक र नीति निर्माताबाट लगातार सुझावहरू आइरहेका उहाँले जानकारी दिनुभयो। प्राप्त सुझावहरूलाई वर्गीकरण गरी प्राध्यापक बालचन्द्र लुइटेल संयोजकत्वको कार्यदलले आउँदो माघभित्र अन्तिम मस्यौदा तयार पार्नेछ। त्यसपछि शिक्षा मन्त्री अध्यक्ष रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद र मन्त्री परिषदबाट स्वीकृत गराउने प्रक्रिया अघि बढ़नेछ। कार्यदलले अन्तिम मस्यौदा तयार पारेर राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको स्वीकृतिपछि पाठ्यक्रम र पाठ्य पुस्तक निर्माणको चरणमा प्रवेश हुनेछ।
0: एमाले नेतृत्व पुनर्गठनको विषय स्थगित गरेर प्रदेशहरूबाट आएका सुझावलाई प्रतिवेदनको अनुसूचीमा राख्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको कार्यदल बैठकले एउटै प्रतिवेदन केन्द्रीय सचिवालयमा पेश गर्ने निर्णय गरेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्म अरियालले बताउनुभयो। थापा र महासचिव शंकर पोखरेलले फरक फरक प्रतिवेदन लेख्नु भएको थियो। पोखरेलले नेतृत्व पुनर्गठनका लागि ओली तयार हुनुपर्ने बताउनु भएको थियो भने थापाले त्यसलाई बेमौसमी बाजा भन्नुभएको थियो। बदलिदो जनमनोविज्ञान पार्टीले सामना गरिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढ़ाउने विषयमा गम्भीर छलफल भएको अरियालले बताउनुभयो। यसैबीच केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। बैठकमा कार्यदलको प्रतिवेदन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने अरियालले बताउनुभयो। बैठकमा अध्यक्ष केपी शर्मा ओली सहित सचिवालय सदस्यहरू सहभागी छन्।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजोदेखि शुरू भएको वडा अधिवेशन आज दोस्रो तथा अन्तिम दिन पनि चलिरहेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार अधिवेशनको पहिलो दिन हिजो देशका 43 जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको छ। पहिलो दिन अधिवेशन भएका वडाहरूबाट नयाँ वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसहमत तथा मतदान प्रक्रिया मार्फत चयन भइसकेका छन्। आज दोस्रो दिन बाँकी रहेका 31 भन्दा बढ़ी जिल्लाका वडाहरूमा अधिवेशन भइरहेको छ। बाढ़ी पहिरोबाट प्रभावित रसुवा नुवाकोट र धादिङ बाहेक अन्य सबै जिल्लाका वडाहरूमा आजै रातिसम्ममा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयनको काम सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ। अधिवेशन स्थलहरूमा बिहानैदेखि कार्यकर्ताहरूको उल्लेख सहभागिता र उत्साह देखिएको छ। वडा अधिवेशनमा देउवा पक्ष सहभागी नभएको भए पनि सबैजसो वडामा अधिवेशन भइरहेको छ र धेरैजसो कांग्रेस कार्यकर्ताहरू सहभागी भएका छन्।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले पार्टी संसद र सरकार बीचको सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताउनु भएको छ। आज बसेको राष्ट्रपा सचिवालय बैठकमा बोल्दै उहाँले यी तीन निकायबीच अन्यश्रित सम्बन्ध रहेकाले एकीकृत भएर जान निर्देशन दिनुभएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले नेता सांसद र समर्थकहरूलाई अनुशासित बन्न समेत आग्रह गर्नुभयो। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय झण्डा नराखिएको भन्दै उठेको विवादबारे राष्ट्रपाले प्रष्टीकरण दिएको छ। पार्टी प्रवक्ता जगदीश खरेलले औपचारिक द्विपक्षीय संवादका क्रममा डिजिटल डिस्प्ले र टेबल दुवै ठाउँमा नेपालको झण्डा राखेको दावी गर्नुभयो। भारतीय वित्त मन्त्रीको कार्यकक्षमा भएको सामान्य भेटको तस्विरलाई लिएर भ्रमणको उपलब्धिलाई ओझेलमा पार नहुने भन्दै प्रवक्ता खरेलले झण्डाको विषय प्राविधिक मात्र भएको र भ्रमण निकै उपलब्धिपूर्ण रहेको दावी गर्नुभयो।
1: जनमत पार्टीको अध्यक्षमा डाक्टर सीके राउत निर्विरोध निर्वाचित हुनुभएको छ। अध्यक्ष पदका लागि राउतको मात्रै उम्मेद्वारी परेकाले उहाँ निर्विरोध हुनुभएको हो। तर विधान अनुसार उहाँले 20% थ्रेस होल्ड मत भने प्राप्त गर्नुपर्नेछ। वीरगंजमा यही असोज 9 र 10 गते हुने दोस्रो महाधिवेशनले 17 पदाधिकारी सहित 151 सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ, जसमध्ये अध्यक्ष बाहेक बाँकी पदका लागि 10 गते मतदान हुने कार्यक्रम छ। यसअघि 2077 चैतमा भएको प्रथम महाधिवेशन बाट पनि राउत अध्यक्षमै निर्वाचित हुनुभएको थियो। स्वतन्त्र मधेस अभियान चलाएका राउत 2075 फागुनमा सरकारसँग 11 बुझी सहमति गर्दै मूलधारको राजनीतिमा आउनुभएको हो।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसलाई द्वन्द्वको मैदान बन्न नदिन भन्दै छठपछि मेची महाकाले पदयात्रा गर्ने घोषणा गर्नुभएको छ। आज जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले जात धर्म र राजनीतिको नाममा समाज विभाजित भइरहेको दावीसहित एकता कायम गर्न आफूले पैदल यात्रा गर्न लागेको बताउनुभयो। गाड़ी वा रथ नभई पैदलै गरिने यस यात्रामा आफूले भाषण कम गर्ने र नागरिकका समस्या धेरै सुन्ने सांसद सिंहले बताउनु भएको छ। विशेष गरी युवा पलायन, किसान र मजदूरका समस्या, व्यापारिक तथा सीमावर्ती नागरिकले भोग्नु परेका शास्तिबारे उहाँले प्रत्यक्ष जानकारी दिनुहुनेछ।
1: सुनसरीको देवानगंजमा गोली लागेर घाइते भएका 24 वर्षीय नीरज कुमार यादवको शल्यक्रिया गरी गोली निकालिएको छ। हिजो बेलुका हरिनगरबाट घर फर्किने क्रममा बीपी चोकमा रहेको लक्ष्मीनारायण मन्दिर अगाडि यादवमाथि गोली प्रहार भएको थियो। कम्मरमुनिको दायाँ तिग्रामा गोली लागेका उहाँको विराटनगरमा रहेको नोबल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घटना लगत्तै प्रहरीले देवानगंज 2 विष्णु कुमार यादव र जयकृष्ण यादवलाई पक्राउ गरेको छ। युवतीको विषयलाई लिएर युवकहरूबीच भएको विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
0: गएको पुष महिना यता देशभर डेंगी संक्रमितको संख्या 5,000 नआएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार गएको पुष 17 गतेदेखि भदौ 30 गतिसम्म 5,238 जनामा डेंगी संक्रमण देखिएको हो। 74 जिल्लामा डेंगी पुष्टि भएको छ। महाशाखा अनुसार झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की र दाङ लगायतका जिल्लामा संक्रमण तीव्र रूपमा बढ़िरहेको छ। विशेष गरी वर्षा र त्यसपछिको समयमा डेंगी संक्रमण थप बढ़न सक्ने भएकाले डेंगी सारेन लामखुट्टेको वासस्थान र प्रजनन स्थलको निरन्तर निगरानी र वासस्थान व्यवस्थापन गर्न सबैले सजगता र सचेतना अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै सरकारले साउन भदौ र असोज महिनालाई डेंगी सचेतना 3 महिने अभियानका रूपमा पनि सञ्चालन गर्दै आएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: कृषि मन्त्र नार्कसँग
14: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
2: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार, जो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। नेपाल पीडियाट्रिक सोसाइटी नेपासले प्राकृतिक विपद तथा आपतकालीन अवस्थामा शिशुको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम आहार भएकाले यसको विकल्प नखोज्न आग्रह गरेको छ। सोसाइटीले एक सुझाव पत्र जारी गर्दै विपदका बेला पनि स्तनपानलाई नै निरन्तरता दिन परिवार र समुदायको सहयोग आवश्यक पर्ने जनाएको छ। आमाको मृत्यु वा बेपत्ता भएको, गम्भीर बिरामी परेको वा धाई आमा समेत उपलब्ध नभएको विशेष र संवेदनशील परिस्थितिमा मात्र स्वास्थ्य कर्मीको सल्लाहमा बोतलको बट्टाको दूध प्रयोग गर्न सकिने सोसाइटीको भनाइ छ। बट्टाको दूध बोतल र दूधदानीको आम रूपमा जथाभावी वितरण गर्दा शिशुको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यस्ता गतिविधि रोक्न बाल रोग विशेषज्ञ डाक्टर रामहरि चापागाईले आग्रह गर्नुभएको छ। सोसाइटीले आमाको दूध प्रतिस्थापन गर्ने वस्तु नियन्त्रण ऐन 2049 र सम्बन्धित राष्ट्रिय नीतिहरूको पूर्ण पालना गर्न सम्बद्ध सबै पक्षसँग जोरदार माग गर्नुभएको छ।
5: मनास्लु क्षेत्र संरक्षण आयोजनाले मनास्लु हिमालको आधार शिविर क्षेत्रमा अनशनरत युवाहरूलाई अनशन फिर्ता लिन आग्रह गरेको छ। मनास्लु क्षेत्र संरक्षण आयोजना प्रमुख अनिल प्रसाईले आन्दोलनको नेतृत्व गरिरहेका धावा नुर्बु लामालाई पत्र पठाउँदै युवाहरूले उठाएका गम्भीर विषयप्रति ध्यानकर्षण भएको जनाउनु भएको हो। स्थानीय खानेपानी तथा सिंचाईको स्रोत संरक्षण, विद्यालयको पाठ्यक्रममा जलवायु शिक्षा र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको माग सम्बोधन गर्न आयोजना गम्भीर रहेको पत्रमा भनिएको छ। आयोजनाले हिमाल र हिमाली समुदायको संरक्षणका लागि सँगसँगै काम गर्ने प्रतिबद्धता पनि जनाएको छ। 11 जना युवाहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण र हिमाल विस्फोटको जोखिम लगायतका विषयमा प्रश्न उठाएका छन्। गोरखाको चुनडुम्री गाउँपालिकाका युवाहरूले अस्ति शुक्रबारदेखि 4,900 मिटरको उचाइमा आमरण अनशन शुरू गरेका हुन्।
2: सरकारले साउन 1 गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स अर्थात सवारी दर्ता प्रणाली मार्फत गाड़ी चालक अनुमति पत्र छपाएको काम शुरू गरेको छ। पहिलो चरणमा मध्य प्रदेशका 3,801 वटा लाइसेन्स छपाई गरी वितरणका लागि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाई सम्बन्धी समस्या समाधानका लागि यो नयाँ प्रणाली लागू गरिएको हो। नयाँ प्रणाली अनुसार सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ। त्यसपछि सुरक्षण मुद्रणले लाइसेन्स छपाई गरी हुलाकबाटै सम्बन्धित कार्यालयमा पठाउने व्यवस्था मिलाएको छ। यसबाट नयाँ लाइसेन्स लिन र नवीकरण गर्ने प्रक्रिया थप छिटो तथा सहज हुने विश्वास मन्त्रालयले लिएको छ।
5: परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत रूपमा प्रभावकारी बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकता अनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। इरानसँग चलिरहेको युद्धमा अमेरिकाको खर्च बढ़ेर 43 अर्ब 60 करोड़ अमेरिकी डलर अर्थात 66 खर्ब 75 अर्ब रूपियाँ भन्दा धेरै पुगेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुमान अनुसार यही सेप्टेम्बर 3 सम्ममा इरान युद्धमा यति धेरै अमेरिकी सैन्य खर्च भएको समाचार संस्था एपीले जनाएको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरान विरूद्ध सैन्य कार्यवाही शुरू गरिएता युद्धको आर्थिक भार निरन्तर बढ़िरहेको छ। पछिल्लो विवरण अनुसार अमेरिकी सेनाको कुल खर्च मध्ये सबैभन्दा बढ़ी हिस्सा हतियार तथा क्षेप्यास्त्रमा भएको छ। हतियारको खर्च मात्रै 28 अर्ब 10 करोड़ अमेरिकी डलर पुगेको छ। पछिल्लो विवरणमा अमेरिकी सेनाले सबैभन्दा धेरै प्रयोग गरिरहेका हतियार मध्ये प्रतिरक्षात्मक क्षेप्यास्त्र पनि प्रमुख रहेको उल्लेख छ। विशेष गरी विपक्षीका क्षेप्यास्त्र रोक्न प्रयोग हुने प्याट्रियट र थार्ड प्रणालीका क्षेप्यास्त्रको माग बढेको छ। युद्धका कारण अमेरिकी क्षेप्यास्त्र भण्डारणमा समेत दबाव परेको अमेरिकी अधिकारीहरूले बताएका छन्। युरोपमा अमेरिकी तथा उत्तर एटलान्टिक सन्धि संगठन नेटोका अधिकारीहरूले क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको अभावलाई अत्यन्त गम्भीर अवस्थामा पुगेको बताएका छन्। अमेरिकी रक्षा मन्त्रालयको तथ्याङ्क अनुसार युद्धका क्रममा अहिलेसम्म 18 अमेरिकी सैनिकको ज्यान गएको छ भने अरू 830 भन्दा धेरै सैनिक घाइते भएका छन्। इरान युद्धको प्रभाव अमेरिकी सैन्य खर्चमा मात्र सीमित छैन, युद्धले तेलको मूल्य, अन्तर्राष्ट्रिय बजार तथा क्षेत्रीय व्यापारमा समेत असर पारेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्यो। अब नेपालले 9-12 स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। नेपाल समूह चरणमा जापान र इण्डोनेसियासँग सोझो सेटमा पराजित भएको थियो भने यो एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो।
2: यस्तै एसियाली खेलकुद अन्तर्गत महिला कराटेको कुमुते विदामा नेपालकी एरिका गुरूङ पदक विहीन भएकी छिन्। नागोयामा भएको 68 केजी माथिको काश्य पदक प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी मस्तफा निदा अहमदसँग 7-8 अंकले पराजित भइन्। एरिका गएको संस्करणको एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाड़ी हुन्। यस्तै 60 केजी मुनिको प्रतिस्पर्धामा नेपालका मीनबहादुर तामाङ काश्य पदकबाट चुकेका छन्। तामाङ साउदी अरेबियाका अल्बासेर एस एबीसँग 2-0 पराजित भए। त्यस्तै 55 केजी मुनि नेपालका राकेश मानन्दर पनि काश्य पदक जित्न असफल भएका छन्। मानन्दर मलेसियाका कालियेना सुन्दरमसँग 9-1 फराकिलो अन्तरले पराजित भए। यसै गरी कराटेमा 68 केजी तौल समूहमा नेपालकी निरूपा दोङले भोलि क्वार्टर फाइनलमा खेल्दैछिन् भने टीम कातातर्फको खेल पनि भोलि नै हुनेछ।
5: र एसियाली खेलकुद अन्तर्गत नै महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने भएका छन्। आज भएको पहिलो सेमी फाइनलमा श्रीलंकाले पाकिस्तानलाई 8 र भारतले बंगलादेशलाई 114 रनले हराउँदै फाइनलमा पुगेका हुन्। पाकिस्तानले दिएको 178 रनको लक्ष्य श्रीलंकाले 17 ओभर 5 बलमा 2 गुमाएर भेटाए। यस्तै भारतले दिएको 196 रनको लक्ष्य पछ्याएको बंगलादेशले 15 ओभर 4 बलमा 81 रन बनाउँदा सबै विकेट गुमायो। अब स्वर्ण पदकका लागि भारत र श्रीलंका बीचको खेल पर्सि मंगलबार हुनेछ। यस्तै तेस्रो स्थानका लागि बंगलादेश र पाकिस्तान बीचको खेल पनि त्यही दिन हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: असोज 8 गतेदेखि नेपालमा अत्याधिक वर्षा हुने सम्भावना थप बलियो बन्दै नआथिन तर हदैसम्मको सावधानी अपनाउन विज्ञको सुझाव।
5: भोटेपछि बाढीमा ज्यान गुमाउनेको संख्या 1436 जना पुग्यो। खोज उद्धार र राहतमा कुनै कमी हुन नदिन सरकारलाई राष्ट्रपतिको निर्देशन।
2: विद्यालय शिक्षाको नयाँ पाठ्यक्रममा नैतिक शिक्षा, जलवायु जोखिमदेखि एआईसम्मका विषय समेट्न सुझाव। समय अनुसार शिक्षण विधि र मूल्याङ्कनमा समावेशिता अप्नाउनु पर्ने।
5: अमेरिकालाई इरानसँगको युद्ध महँगो बन्दै अहिलेसम्म 66.74 खर्ब रुपियाँ भन्दा धेरै खर्च।
2: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई हरायो। महिला क्रिकेटमा स्वर्ण पदकका लागि भारत र श्रीलंका खेल्ने।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। आउँदो बिहिबारदेखिको सम्भावित वर्षालाई ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौं। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ।
1: ग्लोबल आईएमई बैंक लिमिटेडको भुरीगाउँ शाखा स्थानान्तरण हुने सम्बन्धी सूचना। ग्लोबल आईएमई बैंक लिमिटेडको भुरीगाउँ शाखा यही असोज 5 गतेदेखि हाल रहेको स्थानबाट झण्डै 50 मिटर उत्तर पश्चिम कुमारी बैंकसँग सटेको साउद निवासमा स्थानान्तरण भई सञ्चालन हुने बेहोरा सम्बन्धित सम्पूर्ण ग्राहकवर्ग तथा सरकारवालाहरूमा जानकारी गराउँदछौ। शाखा स्थानान्तरण पश्चात बैंकबाट प्रदान गरिने सम्पूर्ण बैंकिङ सेवा तथा कारोबारहरू नयाँ स्थानबाट नियमित रूपमा सञ्चालन हुनेछन्।
2: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही असोज 9 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिका बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: 个呀呀队老爱我爱我们在这儿呀呀
1: 我的你 Radio Tiger 爱我
2: यूहो रेडियो टाइगर 99.2 मेगाहर्ट्ज गर्जन ससदै बाज्ने रेडियो टाइगर स्टुडियो टाइम
3: यति बेला साँझको 7 बजेको छ
4: खुसीको खबर
5: अब कोहलपुर नेपालगंज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ
4: अनि यो एनोमली स्क्यान भनेको के हो नि
6: गर्भमा रहेको बच्चाको मुटु फोक्सो पेट टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ
4: साइना मेडिकल हलका सेवाहरू
3: भिडियो एक्सरे ल्याब सेवा विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच आँखा जाँच अनुसारको चस्मा तयार गरिने प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे एनोमली स्क्यान पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ
6: साथै थाइरोइड स्क्यान ब्रेस्ट स्क्यान सुपरफिसियल स्क्यान पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ
5: साथै रगत सुगर थाइरोइड टाइफाइड HbA1c, LFT, RFT, युरिक एसिड बाथरोग क्याल्सियम पिसाब तथा

0: खुकुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक घुरीगाउँ बर्दिया।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ। यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया
0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
2: धेरै धेरै धन्यवाद छ है नानी।
3: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
2: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
3: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
2: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
3: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
2: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
3: सम्पर्क मोबाइल नम्बर 98400-46-368।
4: यो साल त ढुक्क भयो है बुढी।
5: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र।

0: सोच्नुहोस् त, नदी किनारको घर तामै पानी पर्न थाल्यो कि मन अथालिने।
1: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बच्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: हो त नि, रेडियो टाइगर आयो।
5: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैं बाघ झैं।

0: 저거 저기 저거 내도가 여러 자리.
1: 어, 안돼, 빨리.
0: 오케이. 또 말이? 맞아. 몇 개 오면 돼.

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो, थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूमिमा चिरा पर्ने, रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेड क्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा